महाराज जरलायु प्रकारबाट कृष्ण परमात्माले आफ्नो काम कर्तव्य माथिको बोधको पहिचानको लागि तयारी हुनुभएको थियो। त्यस बेलामा काशीराज महाराज परीक्षित अब यो श्रीमद् भागवत महाप्राण अन्तर्गत राजा परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन प्रस्तुत गर्नुभएको छ। अब यहाँलाई अघि मैले कथामा के व्याख्या गरेको थिएँ भनेदेखि जुन प्रकारबाट निश्चित गरियो यसको वर्णनको लागि साक्षात्कार परमात्माको महिमा त्यसदेखि अब विशेष रूपमा एउटा प्रकारको निश्चय गर्नुभएको छ सरकार। के प्रकारको निश्चय भनेर सोधिएको खण्डमा महान परमात्माको शक्तिको वर्णन, त्यसमा प्रौण्डक राजा काशी राजा सुदक्षिणा राजा मिलेछन् र कृष्णका पिताजी वसुदेवलाई आज शत्रुले मारे भनिकन शिर लगाएर अर्पण गरे। ओ अचम्म, मेरो पिताजीलाई मारे त भनेर भगवानले ध्यान दृष्टि लगाएर नजर गर्दा त होइन रहेछ र आज मेरो ओपरमा गरिएको अन्यको बदला लिन्छु भनिकन भगवानले सुदर्शन चक्र प्रहार गर्नुभयो। आखिरमा काशी राजा प्रौनक राजा सुदक्षिणा राजाको मृत्यु भयो। काशी राजा प्रौनक राजा सुदक्षिणा राजाको मृत्यु भइसकेपछि भगवानले सुदर्शन चक्रको प्रभावबाट काशीपुरी दग्ध बनाउनु भयो। अनि क्षीण भरमा भगवानको सामिप्यमा सुदर्शन चक्र आयो। त्यसैले संसारको बारेमा राजा परीक्षितलाई आज्ञा गर्नुभयो, हरे सुदर्शन चक्रबाट काशीपुरी भस्मा, सुदर्शन चक्रबाट काशीपुरी

घरबाट बडो प्रेम भयो अनि सुदामा नाम गरेको ब्राह्मणलाई ऐश्वर्य प्रदान सारा दिइसकेपछि परमात्माले पत्रम पुष्पम फलम त्वयम एमे भक्त प्रिया क्षति फल फूल कन्न मूल जस्तो सामग्री छ त्यस्तै भगवानमा अर्पण गरी जीवन मुक्ति हुनुभयो। यसै कारणले संसारमा सबैभन्दा ठूलो दानै हो पाउ बन्यो तीर्थ गर्न हाते गर्नु दान पाउ बन्यो तीर्थ गर्न हाते गर्नु दान कानले सुन्नु हरि कथा।

0: यसरी महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो, यसरी तीर्थको वर्णन महाराज परीक्षितका हजुरमा प्रस्तुत गर्नुभएको छ। अनि तीर्थ यस कारणबाट यसरी कन शरीरले गर्नुपर्ने प्रकारको भोगको वर्णन महाराज परीक्षितलाई सुखदेव यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
2: आय व्यस्तजन के जिदय राज्यम करदो मनीषरा मानिस मानिस भगवान धरणा।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्धको उत्तरार्ध। अहिले भगवान कृष्ण लालबाल प्यारा गोपाल सारा अघिका साथीहरूसँग भेटघाट हुने भयो। धेरै पछाडि अघिको कुरा अघिका साथीहरूसँग प्रभुको भेटघाट हुने भयो। कुरुक्षेत्रमा सूर्य ग्रहण लाग्ने भयो महाराज। कुरुक्षेत्रको सूर्य ग्रहणका समयमा ऋषि महर्षि देवर्षि राजर्षिको संगम भयो। बम्बईबाट ती, पटनाबाट ती, मद्रासबाट ती, भोपालबाट त्यही सम्पूर्ण जनहरू त्यही नै आउनुभयो। सारा सम्पूर्ण गण जम्मा भइसकेपछि तनन्न बसेर भगवान कृष्ण सम्बन्धी गाथा कथाको वर्णन विस्तार प्रस्तुत हुन लागेको थियो महाराज। अहिले प्रभु सवारी हुनुभयो, माता पितासँग दर्शन भेट। ओहो सकुशल भनेर कुशल प्रश्न हुन लाग्यो कुशले। अनि भगवान प्रभु तपाईंलाई हामीले देखेको हाम्रो घर घर दरबारमा हुर्की बसेको, तर आज परमात्मा देख्न बहुत गाह्रो हो क्या प्यारो मोहन। अब हजुरका चरणमा हामी सेवा गर्छौं, धन्य हो। पुत्र भाव देव भाव जे भावबाट प्रार्थना गरे पनि यहाँहरू मुक्ति हुनुहुन्छ भनिदिनुभयो। र त्यसपछिबाट गोपालहरूसँगको भेटघाट गोपिनीसँग पनि परमात्माको सम्वाद हो। अनि कुरुक्षेत्रमा सारा ठाउँबाट एक छत्तसँग जब सम्पूर्ण जनहरूकन आत्मा शान्ति गर्नको लागि सूर्य ग्रहण लागेको बेलामा कुरुक्षेत्र जानु भारतवर्ष पुण्य भूमि कुरुक्षेत्र धाम भारतवर्ष पुण्य भूमि कुरुक्षेत्र धाम आत्मा शान्ति गर्नु पर्यो लौ न।

त्यही बेलामा कृष्ण भगवानले के आज्ञा गरी भक्सु भनेदेखि गोपिनीसँग धेरै अगाडिको गोपिनीहरूसँग भेटघाट भयो। लौ त गोपिनीहरू, तिमीहरू पनि वृद्ध भएछौ, बुढी भएछौ, म पनि बुढो भए, तै पनि खेली खाएको हिँडेको त्यो स्वभाव अझै पनि जब रहिरहने भएको कारणले लौ त नाचौ भनेर नाचमा लाग्नुभयो त्यो बेला वृद्ध अवस्था भइसक्यो। र त्यस कारणबाट भगवान भन्नुहुन्छ अरे कल कल

0: चाहिँ द्वापर युगमा खेलेको यो झुला दशरी असाध्य रमाइलो साथसँग नाचगान कीर्तन भइराखेको थियो। राति रमाइलो भइरहेको बेलामा कुरुक्षेत्र धाममा भगवान कृष्णको र गोपिनीको सारा सम्पूर्ण प्रकारको खेल प्रयोजन सम्पन्न भयो। अनि त्यस अवस्थामा भगवान कृष्णका पिताजी वसुदेवजीले भन्नुभयो, मेरो छोरोलाई मैले चिन्न सकिन प्रभु, मेरो छोरो को हो र मैले त तीर्थ व्रत दान धर्म यज्ञ पूजा पाठ पनि गर्न सकिन, म कुन नरकमा जान्छु यसरी आज्ञा गरिबस्या थियो वसुदेवजीले। नारदजी आज्ञा गर्नुहुन्छ, सरकार तपाईँले जुन प्रश्न गर्नुभएको छ त्यो त सब टोटल भोलवान। यस्तै आत्मबुद्धि कुण पेत्री धातुके सोधी कलत्रादिशी भौम युजदे ये तीर्थ बुद्धि शलिले न गर्षित जनेषु विज्ञेषु सैव गोखरः। अज्ञानताको भुमरीमा परेर जसले तीर्थाटन गर्छ भने त्यो त पशु समानको हुन्छ महाराज। तपाईँका छोरा श्रीकृष्ण सामान्य नागरिक हो, ऊ त साक्षात्कार परब्रह्म परमात्मा नारायण हुनुहुन्छ, जसले मरेका गुरूबाउका छोरा गुरू दक्षिणामा ल्याएर तिर्दिन सक्ने सक्सेस व्यक्तित्व, त्यस्तो व्यक्तिलाई पनि तपाईँ सामान्य सम्झनुहुन्छ भनेपछि धन्य नारायण मैले त नचिनेको भनेर वसुदेवले आफ्ना पुत्र वासुदेवका प्रतिमा अत्यन्त प्रेम साथ प्रार्थना गर्नुभयो। र अब वसुदेव कृष्ण भगवानको जम्मा 16108 रानी अनि यता पाँचवटा रानी द्रौपदी रानीको जब पञ्च पाण्डवको पाँचवटाको एउटी रानी द्रौपदी, साँच्ची तपाईँ एउटी हुनुहुन्छ, पाँचवटा पति छन् केरी बेहोरा मिलिएछ भन्नुहुन भन्न थालेछ नि एक्लै एक्लै बसेर। तिमीहरू पनि त 16108 छौ, जब बुढा एउटा छन् केरी मिलाएको छौ भन न हामीलाई, अर्का मात्रै कुरा गर्छौ कहीँ नभएको भनेपछि हुन्छ त ल म व्याख्या गरिदिन्छु भनेर पहिला रानी रुक्मिणी भन्नुहुन्छ, मेरो विवाह भएको चाहिँ शिशुपाललाई दिएको, मलाई त्यसलाई पटक्कै मन परेन, देख्नै पो सकिन है, जे त पर्ला मेरो बाबुलाई चिठी पठाइ यही हो लिएर जाने पनि। अनि त्यसपछिबाट भगवानले मलाई हरण गरेर लिएर जानुभयो, उनी प्रभुको पाउ दाब्ने दासीको रूपमा म नियुक्ति भएकी छु, 10 छोरा एउटी छोरी पाइदिएको सधैँ मेरो प्रभु मैसँग रहिरहेको त्यस्तो छ भनिन्। अनि जाम्बवती भन्दा मेरो विवाह गर्न जब यस किसिमबाट जब श्रीमन्त मणिको अभियोगमा भएको, 10 छोरा र एउटी छोरी पाएको, श्रीमन्त मणिको अभियोगमा मेरो पिताले मलाई बुझाउनु भएको, मेरो पनि सधैँ मेरो प्रभु मैसँग। अनि सत्यभामाले पनि श्रीमन्त मणिको अभियोगमा प्राप्त गरिएको, 10 छोरा र एउटा छोरी पाएको, 16108 भौमासुरका दरबारमा थुनिएको, नरकासुरका दरबारमा थुनिएको, सबैको व्याख्या गरिसकेपछि धन्य हो महाराज। अनि भगवान कृष्ण ज्यादै रमाइलो साथसँग नाचगान कीर्तन और मनन भजन कीर्तन गरेर आफ्नो कार्य सारा पूरा गर्ने काम गरिबक्छु। अति रमणीय कक्षबाट परमात्माको प्रस्थान भएको छ, हस्त मेरो महाराज परीक्षित भनिकन राजा परीक्षितका हजुरमा अहिले सुखदेव स्वामीले सभासदमा ज्ञान गरिबक्छु र अनि त्यस अवस्थामा तपाईँ एउटी 5 पति केरी भयो त्यो भन्नुहोस् न भन्दा यहाँ पनि छ रहस्य, मैले भगवान शंकर भोले बाबाको प्रार्थना गरेका थिएँ, प्रभु प्रसन्न हुनुभयो, तिमी के माग्छौ भन्दाखेरि
1: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 27 गते आइतबार, मे 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति।
1: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै।
0: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई, बाँकेको बगरमा लोभ लाग्दो तरबुजा खेती, सीजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात।
1: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विरूद्ध विद्रोही मारिएको दावी, युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको पुटिनको दावी।
0: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जीत, बागमती गोल्ड कपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा हिमा गाउँपालिका प्रथम।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, अस्वाभाविक महँगीको विरूद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसंग।
1: सरकारले आगामी सोमबार अर्थात भोलिदेखि देशभर मूल्य पारदर्शी सत्ता अभियान सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार, आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान सञ्चालन गर्न लागि हो। जेठ 3 अभियान सञ्चालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ। दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्। त्यसै गरी जिल्ला प्रशासन कार्यालय जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने समेत जनाइएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको विषयमा गुनासो बढ़ेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो। बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता पारदर्शिताका लागि व्यापारी र सेवाग्राहीलाई जवाबदेही बनाउन यो अभियान सञ्चालन गर्न लागेको समेत बताइएको छ। यसैबीच सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा दरखास्त आह्वान समेत गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो।
0: भक्तपुर एफएमका संचालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बाणले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम संचालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक संयुक्त भेलाले जिल्ला अदालत भक्तपुरले दुई प्रतिवादीलाई साधारण तारिखमा रिहा गरेकोमा एफएम रेडियो संचालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्रका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र संचालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने धरपकड़ गर्ने कार्य निन्दनीय रहेकोमा जोड़ दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 को पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 को दुरूपयोग गरी दफा 25 को देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका सयौं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। भेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरी रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तीमा भनिएको छ राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्मदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्न जरूरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। स्रष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग संगीत रोयल्टी संकलनको नाममा निजी संस्थाले खर्च गर्ने तर सीमित सर्जकले नगन्ने मात्रामा संगीत रोयल्टी पारिश्रमिक प्राप्त गर्ने विद्यमान अवस्थालाई परिमार्जन गर्दै 75% रकम सिधै स्रष्टामा पुग्ने व्यवस्थाको सुनिश्चित गर्न पनि माग गरिएको छ।
1: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सञ्चालनमा ल्याइएको सुझाव संकलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढ़ी सुझाव संकलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 389 अर्थ उद्योग वाणिज्यमा 336 सार्वजनिक वित्त व्यवस्थापनमा 44 पूर्वाधार विकासमा 362 शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव संकलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35 सामाजिक सुरक्षामा 40 नागरिक सेवामा 74 सुशासनमा 54 कानून तथा न्यायमा 39 कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू संकलन भएको देखिएको छ।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो।
3: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आफ्नोबाट आह्वान गर्छु। अन्यायको लडाई लडे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संस्था, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँपछिका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरिएको थियो। त्यसको 2 दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्नेमा जोड़ दिनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
4: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जाँच चाहिँ।
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
9: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
10: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौ, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा अज्ञे बन्जारेले खबर लेख्नु भएको छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षमा रूपमा देखिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै देउबा दम्पति विरूद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। जैन विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ। त्यस्तै भित्री विश्वमा सीमित जहाज धेरै गन्तव्य कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ। गत 25 चैत्रमा कड़ा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 का 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल भर्ना गरियो। त्यहाँ मधुमेह नियन्त्रण भएन। त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगंज रिफर गरियो। जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर जहाज भेटिएन। त्यस्तै पोखरामा यातायात व्यवसायको 7 औं राष्ट्रिय महाधिवेशन लगानी सुरक्षित गर्दै सार्वजनिक यातायात सुधार गर्ने एजेण्डा शीर्षकमा खबर प्रकाशित छ भने रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल शीर्षकमा माधव अर्यालले पाल्पाबाट खबर लेख्नु भएको छ। रामपुर नगरपालिका चार देवी स्थानका दिलु मगरले 6 वर्षदेखि गढेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आउनु भएको छ। शुरूमा बिरूवा उत्पादनका लागि गढेउला मल प्रयोग गर्नुभएका उहाँले पछिल्ला वर्ष भने तरकारी उत्पादनका लागि प्रयोग गर्दै आउनु भएको छ।
12: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा अफसिजनमै 300 मेगावाट भन्दा बढ़ी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढ़ी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ़ने र माग घट्ने भएपछि अफसिजनमै भारतमा बिजुली निर्यात शुरू भएको हो। अर्को खबर गण्डकीमा बढ़ाइयो सार्वजनिक यातायातको भाड़ा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसंचार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि शुरू गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाणपुर जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरूद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्यले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वत खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ। एकै सञ्जाल एकै लक्ष्य काठमाडौँका युवामा लागू औषधको डरलाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब दुई महिना यता इन्धनको भाउ पाँच पटकसम्म बढेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबै आयोजना दुई वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबै बहुद्देश्यीय आयोजना अबको दुई वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। दुई वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढ़ी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सीजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सीजनमा सगरमाथा सहित 30 विभिन्न हिमाल आरोहण का लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 विभिन्न टोली मार्फत हिमाल चढ़न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
13: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमणका घटना भइरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द जारी छ। झडपमा कम्तीमा 50 मारिएको र ठूलो परिमाणमा हात हतियार र गोला बारूद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्टी डे सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रूसले युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
12: साझा खबरमा अब खेल खबर। नेपाल एले आईसीसी क्रिकेट विश्वकप लीग दुई खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा जीत निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जीत निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 जीत निकालेको हो। नेपालको जीतमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाउनुभयो। प्रधानमन्त्री कप र नेपाल ए टीमबाट शानदार प्रदर्शन गरेका ईशान पाण्डेलाई नेपाल क्रिकेट संघ क्यानले नेपाली टीममा समावेश गरेको छ। देब्रीहाते ब्याटर ईशानलाई क्यानले मंगलबारबाट शुरू हुने अमेरिका र स्कटल्याण्ड विरूद्धको श्रृंखलामा ईशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टीममा ईशान सहित 15 खेलाड़ी अटाएका छन्। हिजो टीमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाण्डुको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोठीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
13: चुनाव पछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरमा अब एमाले भित्रको विवाद र नेतृत्वको भूमिका। प्रतिनिधि सभाको निर्वाचनपछि नेकपा एमाले सोचे जति जीत हासिल गर्न सकेन भने त्यस बीचमा नेतृत्वले मुद्दा मामिलाको सामना गर्न पर्यो। यही बीचमा एमालेमा नेतृत्व परिवर्तनको बहस पनि चलिरहेको छ। एमाले विवाद र समाधानका लागि नेतृत्वको भूमिकाका बारेमा हामीले नेता गणेश सिंह ठगुन्नासँग कुराकानी गरेका छौं।
4: यी आन्तरिक कुराहरूलाई कसरी एकताबद्ध भएर अगाडि बढ़ने भन्ने कुरामा पार्टीको नेतृत्वले आवश्यक निर्देशन गर्नेछ र त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ्नेछौ भन्ने कुराको एउटा अण्डरस्ट्याण्डिङ भएर त्यो छलफल टुङ्गिसकेका छ।
13: तर बाहिर त अध्यक्ष ओलीको सारथीको रूपमा भएकै नेताहरू चाहिँ अब नेतृत्वबाट हटाउनुपर्छ भनेर लागेको भन्ने कुराहरू आउँछन्, त्यसमा सत्यता छैन त्यसो भए?
4: व्यक्ति व्यक्तिका मनमा के छ अथवा कसले के बोलिया छ भन्ने कुरा आफ्नो आफ्नो दृष्टिकोणहरूलाई, तर ठूलो पार्टीमा पार्टीका साथीहरूको धारणा भनेको अब यो पछिल्लो परिस्थितिलाई केन्द्रीय कमिटिको बैठकमा गहन छलफल गरेर आग्रह पूर्वाग्रह भन्दा माथि उठेर राम्रा असल कामहरू जुन गरेका थियौं जनतामा हामीले किन पुर्याउन सकेनौं र हामीबाट के कमी कमजोरी भए, जसले गर्दाखेरि यत्रो इतिहास भएको पार्टी, जसले निरंकुशताका विरूद्ध स्वयं मान्छेहरूको बलिदान रगत बगाएर चाहिँ यो देशमा लोकतन्त्र स्थापना गर्यो, गणतन्त्र स्थापना गर्यो, समर्थन घट्नुको कारण, घट्नु त अब स्वाभाविक तर अलिक बेसी नै घट्नुको कारण
13: एमाले किन यो ठाउँमा आइपुग्यो तपाईहरूलाई के लाग्छ नेताको रूपमा?
4: त्यसको कारणको बारेमा त केन्द्रीय कमिटिमा गहन छलफल हुन्छ र पार्टीले के गर्छ भन्ने कुरा पनि कसैले व्यक्तिले भन्न सक्दैन, किनकि यो त सिङ्गो पार्टीका केन्द्रीय कमिटिका सदस्यहरू आएर एउटा समीक्षाको निचोड निकालेपछि निचोडबाट जे निष्कर्ष निस्कन्छ त्यसमा कार्यान्वयन त्यही ढंगले जान्छ। कुन व्यक्तिले कसलाई हटाउन खोजे कि कसलाई राख्न खोजे कि भन्ने कुराको कुनै अर्थ छैन। पार्टी औपचारिक रूपमा त्यस्तो एजेन्डामा प्रवेश पनि गरेका छैन। एकताबद्ध ढंगले र नयाँ ढंगले पार्टीलाई अगाडि बढ़ाउने कुरालाई नै छलफलको विषय बनाउँछ।
13: यदि नेतृत्व परिवर्तनको विषयमा जानु पर्यो भने पनि त्यो सहमतिमै एकतामै होला त?
4: अब अहिले एकताको बाहेक त विकल्पै छैन, टुक्रा भएर त अर्थ छैन। जे निर्णय हुन्छ सहमतिमा एकताबद्धमा हुने कुरा हो, त त्यो नेतृत्व परिवर्तन गर्ने नगर्ने अथवा चाहिँ कसलाई के कसलाई गर्ने परिवर्तन भन्ने कुराको पनि त अहिले त छलफल नभइकन अगाडि नै यो भन्न सकिने अवस्था पनि।
13: तर महाधिवेशन त हालसालैका दिनमा सकियो क्यारे, त्यसबाट अब अध्यक्षमा ओली नै निरन्तर भएर आउनुभयो, अब त्यस्तो पनि ठाउँ छ कतै? हामी
4: केन्द्रीय कमिटिमा समीक्षा भएर केन्द्रीय कमिटिले सर्वसम्मत निर्णय गर्छ, त्यो निर्णयमा अब जे समीक्षा भएर निर्णय हुन्छ त्यही लागू हुन्छ, यसकारणले अहिले यस्तै हुन्छ भन्न सकिन्छ।
13: अनि एमाले अहिले चुनावमा यो खालको हार बेहोर्नुको कारक अथवा मुख्य कारक नै नेतृत्व हो अथवा अरू कुनै त्यस्तो तत्वले काम गरेको कारणले पनि एमालेलाई झट्का लागेको?
4: धेरै कुराहरू छन् त्यो हुनाले त हामी समीक्षा गरिरहेछौँ। एउटा पोइन्टले मात्रै यत्रो चुनाव हारिँदैन, एउटा व्यक्तिले मात्रै पनि त्यो चुनाव हारिँदैन, सबै अब कमजोरी भएपछि त्यसका अवजसका भागीदार त हामी सबै हुनैपर्छ, नेतृत्व अलिक बढ़ी हुनुपर्छ, त्यो स्वाभाविक हो। तर चाहिँ कुनै एउटा कारणले यत्रो ठूलो झट्का लागेका छैन, समग्र परिस्थितिको हामीले आकलन गर्न सक्यौं भने मात्रै हामी सही ढंगले अगाडि बढ्छौं। आग्रह पूर्वाग्रहमा लागेर कसैलाई तलमाथि पार्नको लागि समीक्षा गरेर निष्कर्ष निकाल्यो भने पार्टी झन कमजोर हुन्छ, यसकारणले यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन्छ। जाँच चलि
13: एमाले नेता गणेश सिंह ठगुन्नासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढ़ेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति,
17: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी
12: बनाइएका नौ नेपाली रिहाईको पहल राष्ट्रिय सरोकारमा दलहरू नीतिगत बहस गर्दै रोयल्टी संकलनका नाउँमा रेडियो कर्मीमाथिको धरपकड रोक्न माग
7: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई बाँकीको बगरमा लोभलाग्दो तरबुजा खेती सिजन बाहेको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात
12: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विद्रोहीको मारिएको दावी
7: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय लगातार तेस्रो खेलमा पनि जीत बागमती गोल्डकपको उपाधि चितलाङ फुटबल क्लबलाई जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिलमा हिमा गाउँपालिका प्रथम
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा भइरहेका नेपालका राजनैतिक र संवैधानिक विभिन्न गतिविधिहरूतर्फ केही दिन अगाडि मात्रै संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा एकजना व्यक्तिको सिफारिश गर्यो र उक्त सिफारिशको क्रममा उपसभामुखले च्याट जीपीटीलाई कसलाई छान्दा ठिक हुन्छ अथवा को व्यक्ति उपयुक्त हुन्छ भन्ने विषय राखेर त्यो स्क्रीनशट सार्वजनिक गरेको खबर पनि विभिन्न चर्चा भइरहेको थियो र पछिल्लो समय सरकारको नेतृत्व गर्नुभएका सुशीला कार्कीले अब आफूलाई आमा नभन्न भनेर आग्रह गरेका खबरहरू पनि भाइरल भइराखेका छन् यहाँ पूर्व प्रधान न्यायाधीश तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका कार्की जस्ता देखिने व्यक्ति टेलिफोनमा कसैसँग कुराकानी गर्दै हुनुहुन्छ माथि चाहिँ यस्तो लेखिएको छ अब कसलाई आमा भन्ने रे त्यही च्याट जीपीटीलाई सोधे भइगयो नि प्रधान न्यायाधीश त उसैलाई सोधेर भएको थियो त
7: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भनौं तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिमितै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248543।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: सूचना सूचना सूचना, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा यही वैशाख 26 गते शनिबार थापाथली प्रसूति गृहका स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ डाक्टर सन्ध्या अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सजल चनाबासु तथा रेडियोलोजिस्ट डाक्टर अमित ठाकुरद्वारा विशेषज्ञ सेवा सञ्चालन हुने भएकाले समयमै नाम दर्ता गराई सेवा लिनुहुन अनुरोध गर्दछौ। अग्रिम टिकट बुकिङको लागि सम्पर्क नम्बर 0105202383। शहीद मेमोरियल अस्पताल धादिङ बेसी बीच बजार राष्ट्रिय वाणिज्य बैंक अगाडि।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 내려다 라우.
1: 아하, 코티 라므로 먹어 수트라. 까바도 라고.
0: 까바도 노니. 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841-6867-64 9841-6867-64
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भन्या जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 9860-2458-43
5: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
6: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी CIAAMRO@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ साथै सम्पर्क

0: जानकारी गराउनको लागि 98 550 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनु हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
1: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97 41 031 429।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
3: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
4: शरीर फुलेर ल्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो, 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने क्या, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबाई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले
6: अब त म त बचे भनेको छ नि। म
8: रामराजीपुर कल्याणपुर भन्छ टिचरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटाउने गल्ने, अनि भत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भत्तै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन शोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

राधाकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 27 गते, तदनुसार ईस्वी सन 2026 मई 10 तारीक, सक संवत्सर 1948, नेपाल सम्बत 1146, वसलाका रुद्र नामक संवत्सर, उत्तरायण वसन्त ऋतु, आज आइतबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, आज अष्टमी तिथि, नक्षत्रमा रहेको छ धनिष्ठ नक्षत्र, योगमा रहेको छ ब्रह्मयोग, करणमा रहेको छ कौलभकरण, चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण सिंह मेष राशिमा, आनन्दादि योगमा आज मातङ्ग योग रहेको छ, आज बिहान सूर्योदय बिहानको ठिक 5:20 भयो भने सदा सूर्यास्त 6:42 हुनेछ र आजको दिनमानी घडी 13:22 रहनेछ। आज दिन विशेष रहेको छ, आज धनिष्ठ पञ्चक 8:18 प्रारम्भ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा हामी तपाईँलाई गराउनेछौं। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ, कति बजेर कति मिनटदेखि शुरू हुनेछ भन्ने विषयमा चर्चा भने गर्नेछौ। आजको विशेष गरी आजको काल समय, यानि कि आजको अशुभ समय रहेको छ दिउँसोको 12:21 दिउँसोको 1:40:55 आज काल बेला रहेको छ। आजको लाभ बेला रहेको छ बिहानको 8:39:13 बिहानको 10:19:47 लाभ बेला रहेको छ। यस्तै गरेर विशेष गरी आजको शुभ बेला रहेको छ दिउँसोको 1:40:55 दिउँसोको 3:21:29 आज शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशिहरू के आउँछ होला भन्ने विषयमा पनि विशेष रूपमा चर्चा भने गर्नेछौ। सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र वृष राशिमा, शनि मीन राशिमा,
राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि विशेष गरी मकर राशि आउँछ। धनिष्ठा नक्षत्रको दोस्रो चरण नाम आउँछ गिरिराज अथवा गीता भन्ने नाम आउँछ। मध्यनले राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने हामीले तपाईँलाई गरायौं र अब पनि पारा रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बाह्र राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन आय शुद्ध राम्रो हुनाले आवश्यक भौतिक साधन जुड्दै जानेछन्। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हातको लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सुन बढ्न सक्छ। दिगो फाइदा हुने काम बारेमा होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिने खालको यो गुण राशि मेष राशि आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जानेछन्। महत्वाकांक्षी लक्ष्यमा पुर्याउन सक्छ। क्रियाशील रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पहिलेको कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला। समयको माग अनुसार चलाउन सक्दा व्यवहारमा पछि परिन्छ। सामाजिक कामको जिम्मेवारी बढ्दै जाँदैछन्। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिर नै समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रतिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरनाले समस्या पर्दै जाँदैछन्। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। चुनौती भित्र अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। गोप्य राष्ट्र पत्ता लाग्दै जानेछन् भने मेहनत गर्दा नसोचेको धनलाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने खालको योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। कामको चापबाट फुर्सद पाइन्छ। व्यवसायले मनगे आमदानी दिलाउनेछन्। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साथी जोड्दै जानेछ। अतिथिको रूपमा मान सम्मान प्राप्त होला। टाढेका साथीभाइहरूसँग भेटघाट हुन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हात लागे हुनेछ। पहिले यसै गर्नेहरूले नै सहयोग गर्न थालेछन्। चुनौती चित्दै काम बढाउन सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन पनि सकिने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन कामको मेष नमिल्दा पछि परिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। पहिलेका सहयोगहरू पछि हट्न सक्छन्। अवसर व्यवधानका बीचबाट कर्मयोग अघि बढ्दै जानेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउन सक्दा परिस्थितिसँग सम्झौता गर्नु पर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफन्त परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइन्छ। कृषि पशुपालन तथा घरेलु काम कारण बढी प्रभावित बन्नु पर्ला। बिना कारण आफन्त साथीभाइ टालिन सक्छन्। साझेदारीसँग असमझदारी देख्ने हुँदा सजग रहनु पर्ला। हडबडले समस्या निम्त्याउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष लेखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुँदै जानेछन्। प्रतिस्पर्धीहरू पछि पर्दै जानेछन्। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुँदै जाँदैछ। तारिफका काम गर्दै मनका धन आर्जन गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन पनि सकिने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। बोलीको गलत अर्थ लाग्न सक्छ। आलस गर्दा काममा पछि परेला। हातमा आएको रकम अरूका लागि खर्च गर्नुपर्ने योग देखिया छ। बुद्धिको उपयोगले मात्र काम बढाउन सकिन्छ तर अरूको मुख ताक्ने बानीले अधुरो रहन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्दा राशि मकरलाई आजको दिन विशेष शुभ रहनेछ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले महत्वाकांक्षा बढाउन सक्छ। विभिन्न अवसर पनि आउँदै जानेछन् तर हडबड गर्दा काम बिग्रिन सक्छ। खानपान र भेटघाटो अलमल पनि काम रोकिन सक्छ। तैपनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवस्था जुट्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। मेहनत गर्दा नामदाम इनाम हात पार्ने सौभाग्य समेत प्राप्त हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छन्। अवश्य खोजीमा केही दोधुप गर्नु पर्ला। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छरछिमेकीमा असमझदारी बढ्ने देखेकाले होसियारीका साथ काम लिनु पर्ला। यात्रा गर्दा दुःख पाइन्छ। समयमा होस नपुग्नाले विवाहमा पछि परेला। आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: प्रोफेसर बस्नेत पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलको विषयमा जानकारी गरिसकेका छौं र अब भन्ने पाला रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा हामी गर्नेछौ। तपाईँले हामीले सम्पर्क भने गर्नुहोला हाम्रो मोबाइल नम्बर 9845175223 र 9805625223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन गरेर आफ्नो साल महिना गते र समयको विषयमा जानकारी गराउनु भयो भने म यहाँबाट तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँसँग गर्नेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँले स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, उहाँसँग हाम्रो सम्पर्क छुटिसकेको छ। कोही मित्र आउनु भएको छ, स्वागत गरौं। हजुर नमस्ते। हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङ दसबाट। हजुर धादिङ दसबाट भन्नुभएको छ। अनि शुभ नाम भन्नुहोस् त तपाईँको?
1: मेरो चार बजी खतवडा हो।
0: के खतवडा भन्नुभयो?
1: तारादेवी खतवडा।
0: तारादेवी खतवडा धादिङ जिल्लाबाट।
1: हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मलाई छोराको बारेमा गुरु।
0: छोराको विषयमा हेर्नुहुन्छ?
1: हजुर हजुर
0: हजुर। जन्ममिति भन्नुहोस् त छोराको कति हो?
1: छोराको जन्ममिति 2043 साल।
0: 2043 साल,
1: 24 गते, पुसको 24 गते,
0: पुस महिनाको 24 गते। जन्म समय भन्नु?
1: जन्म समय 9:34 गुरु।
0: 10:34 हो।
1: हजुर,
0: बिहान कि बेलुकाको?
1: बिहानको गुरु।
0: के बार पर्छ जन्मबार?
1: सोमबार पर्छ।
0: जन्ममिति त मिलेन?
1: जन्ममिति मिले सोमबार हो, 24 गते पुस।
0: त्यही त मिलेन, तपाईँले भन्नुभएको अनुसार मिल्दै मिलेन क्या जन्ममिति।
1: साल 24 के अरे उसको महिना 24 गते हो गुरु।
0: कति साल भन्नुभएको?
1: 63 साल अनि पुसको महिना 24 गते।
0: 63 भन्नुभएको कि 43 भन्नुभएको?
1: 63 63।
0: अनि राम्रोसँग भन्नुभएन तपाईँले बुझ्ने गरी, अनि कसरी हुन्छ त
1: 63 भने? मैले गुरुलाई तपाईँले
0: बिहानको भन्नुभएको हो? बिहानको हो,
1: बिहानको 10:00
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर,
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये शिवे सर्वार्थ साधिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। हे तपाईँको कुण्डली, तपाईँको ग्रह, तपाईँको छोराको भाग्यबाट हेर्दाखेरि 2063 साल माघ कृष्ण पक्षको सोमबार तिथि पर्दो रहेछ, पञ्चमी भन्ने तिथिमा जन्म भएको रहेछ बाबुको। राशि सिंह राशि आउँछ, नाम आउँछ टाबाट, नाम आएको छ बाबुको चाहिँ, नाम आउँछ टाबाट, मध्यनाले नरगण परेको छ, घातकमा परेको छ तिथि, विशेष गरी तृतीया अष्टमी त्रयोदशी भन्ने तिथि घातक पर्छ बाबुको लागि है। तृतीया अष्टमी त्रयोदशी तिथि घातक छ बाबुको, अनि त्यसपछि शनिबार घातक हुन्छ, मूल नक्षत्र पनि बाबुलाई घातक हुन्छ, विशेष गरी नम्बरमा 10 नम्बर घातक, राशिमा कन्या राशि, विशेष गरी बाबुको लागि चाहिँ कन्या राशि घातक हुन्छ भनेर लेखिया छ। ग्रहबाट हेर्दाखेरि चाहिँ कुण्डली भाग्य राम्रो छ, अलि छिटो छिटो रिसाउने, अलि एकरो एकरो स्वभावको देखिन्छ बाबु। कस्तो छन्? एकरो एकरो स्वभावको छ कि छैनन्? हजुर, पढाइमा अलिक विशेष ख्याल गर्नुपर्छ, पढाइमा अलिकति बाधा, अलिकति रोकावटहरू आएको कुण्डली देखिया छ, पढाइको लागि चाहिँ विशेष ख्याल गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन। ग्रह दशा भाग्य राम्रा छन्, सरकारी क्षेत्र सरकारी जागिरहरू पनि बाबुको लागि उपयुक्त नै परेको देखिन्छ यहाँबाट हेर्दा। बाबुलाई कालो सर्पयोग परेको छ, चन्द्र ग्रहणको योग परेको छ, चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् एउटा, नाग नाग देवताको पूजाहरू गराउनुपर्छ, नाग पञ्चमीमा कालसर्पको रत्न कवच धारण गर्नुपर्छ है, पूर्णिमाको व्रतहरू बस्नुपर्छ, सरकारी जागिरतिर राम्रो हुन्छ विदेश भन्दा, विदेश गयो भने उहाँ गएर अलि दुःख हुन सक्छ, समस्या आउन सक्छ, बाधाहरू आउन सक्छन् होइन, त्यो भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ। अरू त्यस्तो नराम्रो कुण्डली भने देखिँदैन, राम्रै छन् दशा भाग्य ग्रह राम्रै देखिन्छ, त्यस्तो नराम्रो छैन, ठिकै छ। विदेश त्यति राम्रो हुँदैन बाबुलाई, चन्द्र ग्रहणको योग बनेको छ, अब पूर्णिमाको व्रतहरू लिने जाँदीको स्वीकृतिहरू लगाउने हो भने राम्रो हुन्छ, नभए विदेशमा अलिकति समस्या आउन सक्छ, त्यही भएर अलिक विशेष ख्याल चाहिँ गर्नु पर्यो है।
1: अनि विवाहको के होला नि बाबुको?
0: विवाहमा बहुविवाहको योग परेको छ, आँखसँग विवाह गर्नुपर्छ बाबुले,
1: पहिला
0: आँख भनेको आँप भने होइन आँख, के आँख भन्ने थाहा छ तपाईँलाई? त्यो आँखसँग विवाह गराउनुपर्छ बाबुको, त्यसपछि बाबुको विवाह बारी राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन, जीवन सरल हुन्छ, सजिलो हुन्छ है, त्यो चाहिँ गर्नु होला, अरू त्यस्तो चिन्ता लिनु पर्दैन, ठिकै छ, कुण्डली राम्रो देखिन्छ। दिदी बहिनीसँग सम्बन्धहरू राम्रो छ, अरू कुरा छोडिदिनुहोस् न, सबैलाई ख्याल राख्ने नराख्ने भन्दा पनि उसको आफ्नो भविष्यको लागि चाहिँ अहिले तत्काललाई हेर्नु, कालसर्पयोग परेको भएर काममा कार्यमा रोकावटहरू आउने कुण्डली परेको छ, पढाइ बीचमा रोकिन्छ, पढ्दै नपर्ने होइन, पढाइ बीचमा रोकिने ग्रह परेको छ, कति पढाएको छन् बाबुले अहिले, कति क्लासमा पढ्दैछन्
1: बाबु? अहिले 14 पास भएर 15 पुग्यो बाबु।
0: हो, अलि पढाइमा अलि ध्यान दिनुपर्छ भन्नु होला, यतिको पढाइले पछि गएर सरकारी जागिरमा लोकसेवा आयोगबाट नाम निकाल्नु ओर्न यताउता गर्न अलिक गाह्रो हुन्छ क्या, बुझ्नुभयो नि, त्यही भएर पढाइमा अलिक धेरै ध्यान दिनुपर्छ भन्नु। बाबुको यसो लपसप परेर विवाह हुने ग्रह परेको छ, अन्तर्जातीय विवाह हुन सक्ने सम्भावना देखिन्छ है, त्यो भएर यसमा पनि विशेष ख्याल गर्नुपर्छ भन्नु बाबुले होइन, अरू त्यस्तो नराम्रो छैन, अरू सबै कुरा ठिकै राम्रो देखिन्छ, चिन्ता नलिनुहोस्, राम्रै हुन्छ है। गर दशाको शान्ति गर्नुपर्छ, कालसर्पको शान्ति गर्नुपर्छ, चन्द्र ग्रहणको योगको शान्ति गर्नुपर्छ, बाबुको लागि राम्रो हुन्छ, त्यसपछि भन्दा पहिला त्यो गर्नु न, अनि त्यसपछि अगाडि बढ्नु, राम्रो भइहाल्छ नि, समस्या आउँदैन है। हुन्छ हस्, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ है, 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले पनि हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले मलाई गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु, राधे राधे।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट लक्ष्मी बोले गुरु।
0: धादिङबाट लक्ष्मीजी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ अहिले?
2: धादिङ तार्कीबाट।
0: हजुर, धादिङ तार्कीबाट।
2: हजुर।
0: अनि कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले?
2: कार्यक्रम म दिनकै सुन्छु गुरु, मलाई एकदम मनपर्छ, म दिनकै सुन्छु।
0: दैनिक सुन्नुहुन्छ?
2: हजुर।
0: अनि आज कसको विषयमा हेर्न मन लागेको छ तपाईँलाई?
2: आज मेरो छोरीको विषयमा हेरौँ भने गुरु।
0: योभन्दा पहिला भाइ अरू कसको हेर्नु भएको थियो?
2: हेरा थिएँ मैले, जेठो छोराको हेराएँ, बुढोको हेराएँ, कान्छोरीको हेराएँ, अब छोरीको हेराउनु लाग्यो गुरु।
0: ए, सबैको हेराउनु भएको छ घरै बसी बसी?
2: हजुर।
0: हेराउँदाखेरि पैसा लागेको छैन नि?
2: लागेको छैन गुरु, लागेको छैन, अलिअलि त्यो मोबाइलमा फोन गर्दा गयो भने मात्रै, नत्र लागेको छैन।
0: भन्नुहोस् त, छोरीको जन्म मिति कति हो?
2: छोरीको जन्म मिति 2047 साल अनि त्यहाँदेखि असोज 12 गते शुक्रबार अनि त्यहाँदेखि बेलुका 7 बजेतिर गुरु हजुर
0: जन्म कहाँ भएको नानीको
2: जन्म यही मारिसा नै हो रङ दुई नै हो
0: धादिङ जिल्लामा हो
2: हजुर धादिङ जिल्लामा हो
0: ए सुन्नुहोस् है त छोरीको बारे भन्छु है श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः सर्वमंगल मंगले शिवे सर्वदशादिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते नानी को कुंडली हेर्दाखेरि 2047 साल असोज शुक्ल पक्ष को 9 तिथि में जन्म भएको रहेछ धनुराशि नानी को धनुराशि पर्ने रहेछ नाम आउँदो रहेछ नानी को भेबाट भेष कुमारी भन्ने नाम आउँछ है नानी को नाम आउँछ भेष कुमारी भन्ने नाम आउँछ यहाँबाट हेर्दाखेरि अन्त्य नानी नरगण परेको छ अलिकति कुण्डलीबाट हेर्दाखेरि नानीको घातकमा परेको छ तिथिहरू चाहिँ तृतीया अष्टमी त्रयोदशी भन्ने तिथि घातक छ नानीको है अनि नानीको लागि सबैले सुन्नु भएको छैन
2: हजुर
0: तपाईँले सुन्नु भएको छैन मैले बोलेको कुरा
2: सुनिरहेको छु गुरु सुनिरहेको छु
0: हो मोबाइलमा सुन्नुहोस् रेडियोमा अरूलाई सुन्न दिनुहोस् है
2: हजुर
0: मैले भनेको कुराहरू सोध्नु पर्यो अनि मैले क्वेसनहरू सोध्छु त्यसको एन्सर पनि दिनु पर्यो नि तपाईँले मोबाइललाई सुन्नुहोस् तपाईँले है
2: हजुर हजुर
0: जनवारमा शुक्रबार घातक हुन्छ नानीको भरणी नक्षत्र घातक हुन्छ नम्बरमा 9 नम्बर राशिमा कर्कट भन्ने राशि चाहिँ नानीको लागि घातक हुन्छ है
2: हजुर
0: कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ नानीको त्यति नराम्रो कुण्डली छैन चन्द्र योग परेको छ पूर्णिमाको दिन र एकादशीको दिन चाहिँ नानीले सकिन्छ भने व्रत बस्नुपर्छ सकिँदैन व्रत बस्न नसक्ने भएदेखि चाहिँ चोखोनी त शुद्ध भोजन गर्ने चाँदीको पाउजु सधैँभरि खुट्टामा लगाइराख्ने दुईटा खुट्टामा चाँदीको पाउजु लगाउनु भन्नु नानीको लागि धेरै कुरामा राम्रो हुन्छ विवाहमा दाम्पत्यमा अलिकति बाधा छ नानीको है यसको हजुर हजुर विवाहमा दाम्पत्यमा बाधा छ श्रीमानसँग ग्रह नमिल्ने विचार नमिल्ने पछि भविष्यमा त्यति राम्रो उन्नति प्रगतिहरू गर्न नसकिने कुण्डलीहरू हुन्छ अहिलेको लागि त्यो समस्या छैन अहिलेको लागि ठिक छ अहिले विदेशमा राम्रो हुने विदेशमा बसोबास गराउने कुण्डली छ नानीको चन्द्र योगको लागि चाहिँ विशेष गरी बिहिबारको दिन केराको पूजा गर्ने केराको बोट हुन्छ नि हो केराको बोटको पूजा गर्ने बिहिबारको दिन नानीले है त्यसपछि राम्रो हुन्छ अनि एकादशीको दिन भगवान विष्णुको पूजाहरू गर्ने होइन त्यसपछि राम्रो हुन्छ समस्याहरू आउँदैन बाधाहरू आउँदैन रोकावटहरू आउँदैन उन्नति राम्रो हुन्छ प्रगति राम्रो हुन्छ नानीको लागि चाहिँ होइन
2: यसमा
0: चाहिँ तपाईँले विशेष ख्याल गर्नुहोला अरू त्यस्तो नराम्रो कुण्डलीहरू छैन राम्रै छ कुण्डली भाग्य राम्रै छ त्यस्तो चिन्ता गर्नु पर्दैन ठिकै छ
2: अनि शुभ रङ गुरु
0: शुभ रङ शुभ कलर नानीको लागि पहेँलो कलर राम्रो हुन्छ विशेष गरी कलरहरू चाहिँ पहेँलो कलरहरू नानीको लागि विशेष राम्रो मानिन्छ अहिले दशा चलिया सिद्धा र अर्को ग्रह चलेको छ बृहस्पति कुण्डली राम्रो छ त्यस्तो नराम्रो ग्रहहरू छैन राम्रै छ चिन्ता लिनु पर्दैन चिन्ता लिने खालको कुण्डली पनि छैन ठिकै छ ग्रहहरू राम्रै छ विवाहमा विशेष ख्याल गर्नुपर्छ नानीको लागि चाहिँ है
2: के गर्नुपर्छ होला गुरु त्यो विवाहमा बाधा आउने भएपछि
0: बाधा आएको छैन नि अहिलेसम्म
2: आएको छैन अहिलेसम्म चाहिँ
0: आएको छैन भने ठिकै छ त राम्रै छ एउटा शिला विवाह गर्नुपर्छ नानीको लागि एउटा शिला विवाह गराइदिनु भयो भने विशेष उपयुक्त हुन्छ राम्रो हुन्छ समस्या आउँदैन क्या
2: शिला विवाह भन्नु हो गुरु
0: हजुर शिला विवाह भन्ने थाहा छ शालिग्राम भगवान्सँग विवाह गर्ने क्या है त्यति गरिदिनु राम्रो हुन्छ चिन्ता लिनु पर्दैन ठिकै छ कुण्डली अहिलेको लागि राम्रै छ अब 36 वर्ष पुरा भएर 37 वर्ष लागेपछि सङ्कटा भन्ने ग्रह चल्छ
2: हो
0: त्यो बेलामा अलिक विशेष ख्याल गर्नुपर्छ हो त्यो बेलामा हो चाहिँ श्रीमान श्रीमतीको मनमुटाव हुने झै झगडा पर्ने गरदशा राम्रो नहुने त्यो बेलामा हो क्या अहिले होइन है हुन्छ उहाँले फोन गर्नुभएको थियो धादिङबाट फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा जानकारी लिएर पनि गइसक्नु भएको छ तपाईँले पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईले हामीले भेट्न सक्नुहुन्छ है। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईले भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्ते, काँडो को बोल्दै हुनुहुन्छ? दाङबाट बबई सातबाट।
2: हजुर दाङदेखि बबई सात मछेउरादेखि।
0: मछेउरादेखि शुभ नाम तपाईँको के हो त?
2: मेरो छोराको रेशम बेच्ने त आउँछ हजुर।
0: होइन तपाईँको नाम भन्नु न, छोराको नाम म निकालिहाल्छु नि, के आउँछ भनेर।
2: मेरो नाम जानकी भएको।
0: जानकी हो?
2: हजुर।
0: छोराको बारेमा हेर्न मन लागेको छ?
2: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ, दिनदिनै कि कहिले काहीँ मात्रै? सधैँ सुन्नुहुन्छ? अनि हेराउनु भएको चाहिँ आज पहिलो पटक हेराउँदै हुनुहुन्छ कि योभन्दा पहिला पनि हेराउनु भएको थियो? पहिलो पटक हो।
2: फोनै लाग्दैन, आज
0: झ्याप्प लाग्यो होइन। अनि छोरी छोराको विषयमा जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
2: 2064 साल असोज महिनाको
0: 2064 साल अनि असोज महिनाको
2: 24 गते राति 1:30 बजे।
0: राति 1:30 बजे हो? एक बजेर 30 मिनटमा। कति गते? 24 गते 25 गते उज्यालो भएको?
2: उज्यालो भयो 25 गते, 24 गते राति, 25 गते उज्यालो भयो। अनि बिहिबारको राति शुक्रबारको
0: निकाल्दा। हजुर हजुर, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2064 असोज शुक्ल पक्षको परेवा तिथिमा जन्म तुला राशि है। चित्र नक्षत्रको दोस्रो चरण नाम आउँछ, विशेष गरी रबाट नाम आउँछ, रबिन भन्ने नाम आउँछ। चिना गराउनु भएको छैन? चिना गराउनु भयो भने रबिन नाम आउँछ है। अनि मध्यमणि राक्षसी गर्न परेको छ बाबुको, घातक परेको छ तिथि, नराम्रो तिथि चौथी नवमी चतुर्दशी नराम्रो तिथि, बिहिबार घातकबार बिहिबार, नम्बरमा 6 नम्बर, राशिमा मिथुन राशि घातक हुन्छ। राम्रो छ तपाईँको छोराको कुण्डली राम्रो छ, माङ्गलिक एउटा परेका छन्, माङ्गलिकको शान्ति गर्नुपर्छ। हजुर माङ्गलिकको शान्ति गर्नुपर्छ। मङ्गलबारको दिन चोखो खाने सकिन्छ भने गणेश चौथी मंगल चौथीको व्रत बस्नुपर्छ होइन। छोरालाई मोबाइल दिनुभएको छ? हो त नि, मोबाइलमा कुरा गर्छ केटीसँग, सोध्नुहोस् त। थापाउनु भएको छैन? भन्दै भन्दैन है, त्यही भएर पढाइमा ध्यान नभएको। मोबाइल नदिनुहोस्, मोबाइल बन्द गर, अहिले मोबाइल दिने बेला भएको छैन है। कुरा गर्ने केटीसँग कुरा गर्ने, लपसप पार्ने, यस्ता खालको ग्रहहरू परेको छ अहिले बाबुको। पढाइमा फिटिक्कै मन जाँदैन, पढाइमा मनै छैन उसको हो, त्यो भएर समस्या हुन्छ। त्यही भएर बाबुलाई चाहिँ विशेष ख्याल गर्नु पर्यो तपाईँले। यो पहिलादेखि नै समस्या भएको, अहिलेको लागि मात्रै होइन, पढाइमा नराम्रो भएको अहिले मात्रै होइन, पहिलादेखि नै अल्छी गर्ने हो क्या पढाइमा चाहिँ।
2: हजुर हजुर,
0: अब यसलाई पढाइमा पनि ध्यान दिनु पर्यो। अब आर्मी पुलिसमा भर्ती खुलेको बेलामा जाहिर खाना पठाउनु पर्यो यसलाई है। विदेश पनि राम्रै छ, विदेश भन्दा नेपालमै राम्रो हुन्छ नि, जाहिर सरी खुवाउनु पाइयो, सरकारी जाहिर खाना पाइयो भने राम्रो हुन्छ त।
2: हजुर हजुर,
0: बिहा गर्ने बेलै भएको छैन नि, अहिले पढाउनु पर्ने पहिला। नपढाइकन त्यतिकै दुरै ल्याइदियो भने अनि उसले दुरैलाई सिन्दुर पोते चुरा ऐना काइयो कपडाहरू दिन सकेन भने के गर्ने फेरि? उसले छिटै बिहा गर्ने ग्रह छ क्या, अलिक छिटो बिहा गरेर ल्याउने अनि घरबारमा समस्या हुने। माङ्गलिक नै यदि पर्यो भने त राम्रै हुन्छ, माङ्गलिक यदि परेनन् भने घर बिग्रिन्छ, अनि त्यो नानीको पनि जिन्दगी बर्बाद, अनि छोराको पनि जिन्दगी बर्बाद हो कि होइन? छोराले त्यहाँ सुनिरहेका छन् अहिले?
2: छोरा त बल्छ,
0: बल खेल्न
2: हजुर हजुर बल गेम छ त्यही भएर बल खेल्न लाग्छ।
0: पढाइमा अलिक ध्यान दिनु पर्यो भन्नु खेलकुद भन्दा पनि राम्रो हुन्छ। त्यस्तो कुण्डली अलि अहिलेलाई चाहिँ उल्का भन्ने ग्रह छ, उल्का भन्ने ग्रहको शान्तिहरू गर्नुपर्छ भन्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखाउँछ है। मङ्गलबारको दिन घरमा लक्ष्मी प्याज माछा मासु नखाने, बाबुले पनि नखाने है मङ्गलबारको दिन
2: चाहिँ।
0: तपाईँले लिएर कहाँ हुन्छ? तपाईँले भात खाएर उसलाई आउनुहुन्छ
2: बाहिर बस्छ बजारतिर आफू गाउँमा त्यही
0: भएर त भन्नु पर्यो, सम्झाउनु पर्यो, नखा बाबु खानु हुँदैन भनेर। गुरुबार माथ्यो भनेर भन्ने है। अनि त्यसपछि अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखाउँछ है। मङ्गलबारको दिन घरमा लक्ष्मी प्याज माछा मासु नखाने, बाबुले पनि नखाने है मङ्गलबारको दिन चाहिँ।

0: अलिअलि समय बानी पनि कम हुन्छ, समस्या त आउँदैन के.
1: आमा बाबुको
0: अहिले रिसाउँछ, पछि रिसाउँदैन, पछि बुझ्ने भएपछि रिसाउँदैन. तपाईँहरूसँग बुवा आमासँग ग्रहहरू राम्रै छ, नराम्रो छैन. सरकारी जागिर खुवाउन पाए राम्रो हुन्छ. आर्मी पुलिसमा भर्तीहरू गराउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है. हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै
1: गर्नुहोला.
0: उहाँले फोन गर्नुभएको थियो, हामीलाई दाङबाट फोन गर्नुभएको. उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा. तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी गराउनुहोला. तपाईँले साल महिना गते र समयको विषयमा जानकारी गराउनुभयो भने म यहाँबाट तपाईँको जस्तासुकै समस्याको समाधान पनि म तपाईँलाई गराउँ. यसो विशेष ख्याल गर्नुहोला. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते.
1: हजुर
0: हजुर हजुर, नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म नवलपरासीदेखि मन्जु पाण्डे.
0: मन्जु पाण्डेजी नवलपरासीबाट.
1: हजुर.
0: नवलपरासी कुन ठाउँबाट फोन गर्नुभएको? सुनौलबाट हो.
1: हजुर.
0: अनि योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
1: हजुर, गरेको थिएँ.
0: कतिजनाको हेराउनु भयो अहिलेसम्म?
1: बाबु र नानी दुईजनाको
0: हेराए. आज पनि लागिहाल्यो फोन होइन? अनि कार्यक्रममा फोन गर्दा पैसा लाग्दो रहेछ, लाग्दो रहेछ हेराउँदाखेरि?
1: हजुर.
0: गर्दा छ हेराउँ, पैसा लाग्ने रहेछ कि लाग्ने रहेछ भनेको?
1: होइन, लाग्दैन. रेडियोमा यसरी हेर्दा त
0: लाग्दैन नि होइन?
1: हजुर.
0: मोबाइलमा ब्यालेन्स काट्छ होला है?
1: हजुर, अलिअलि काट्छ.
0: अलिअलि काट्छ. अनि भन्नुहोस् त, कसको बारेमा हेर्नुहुन्छ आज?
1: आज मेरो आफ्नै बारेमा
0: भन्नु. तपाईँको जन्ममिति कति हो?
1: 2048 3 महिना 16 गते,
0: असारको 16 गते,
1: बिहान 10:15-10:20 भन्नुहुन्थ्यो कि आमाले. हजुर,
0: बिहानको 10:15-10:30 है.
1: हजुर.
0: जन्म कुन जिल्ला भएको तपाईँको?
1: पाल्पा जिल्ला
0: भएको. ल सुन्नुहोस् है, ध्यान दिएर. तपाईँको 2048 साल असार कृष्ण पक्षको तृतीय तिथिमा जन्म होइन, आइतबारको दिन जनवार, आइतबार पर्दो रहेछ. मकर राशि श्रावणको तेस्रो जन्ममा आउँदो रहेछ. तपाईँको खेबाट खेम कुमारी नाम आउँदो रहेछ तपाईँको. मध्य बिहाबाट हेर्दाखेरि घातक तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ है. तपाईँको आइतबारको दिन नुन नखानुहोस् है, तपाईँले रोगी हुनुहुन्छ फेरि. आइतबारको
1: दिन थाहा छैन मैले, धेरै भयो आइतबारको दिन.
0: हो, कसले पहिला हेराउनु भएको थियो कोहीसँग?
1: हेराएको त थिएँ, यसरी त भन्नु थिएन, मैले आफै चाहिँ मन लागेर छोडेको.
0: ठिक छ, त्यसो भए आइतबारको दिन नुन नखानुहोस्, तपाईँले राम्रो हुन्छ. चाँदीको पाउजु बनाएर अनि टक्क सोमबारको दिन अथवा पूर्णिमाको दिन टक्क चाँदीको पाउजु गाईको दुधले यसो पहाड पुल पारेर अनि चाँदीको पाउजु लगाउनुहोस् तपाईँले, एकदम राम्रो हुन्छ. शीतलता गराउँछ, अलिक खरखरो स्वभावको हुनुहुन्छ तपाईँ, छिटो रिसाउनु मन लाग्छ हो कि होइन? यसको विशेष ख्याल गर्नुपर्छ तपाईँले. अर्को कुरा, माङ्गलिक तपाईँ पढ्नु भएको छ, माङ्गलिक परेपछि फेरि प्रेम विवाह हुन्छ भन्छ होइन? प्रेम विवाह भयो भने तपाईँको चाहिँ माङ्गलिक नै हुनुहुन्छ श्रीमान भने नि समस्या केही आउँदैन. यदि माङ्गलिक श्रीमान हुनुहुन्न भने माघे विवाह भएको हो, जुरा र बिहा गर्नु भएको हो, माङ्गलिक केटासँग बिहा गर्नु भएको हो.
1: होइन, हामी त नहेराइकन बिहा
0: भयो. नहेराइकन विवाह गर्नु भएको. कस्तो छ श्रीमान श्रीमतीको सम्बन्ध? राम्रो छ?
1: राम्रो छ,
0: अहिलेसम्म त के राम्रै छ. राम्रो छ भन्दा ठिक छ, राम्रै हो. नभए तपाईँ माङ्गलिक हुनुहुन्छ, माङ्गलिक भएको समस्या आउँछ. तपाईँको त प्रेम विवाह हुने ग्रह परेको थियो क्या नानी, बुझ्नुभयो नि? प्रेम विवाह ग्रह पर्छ, पहिलो प्रेमीसँग असफल हुने, पहिलो श्रीमानसँग दाम्पत्य असफल हुने, यस्तो खालको कुण्डली हो तपाईँको चाहिँ. यसमा विशेष ख्याल गर्नु होला तपाईँले. अहिले तपाईँले सङ्कट चलिराखेको छ, एउटा तपाईँलाई चलेको छ शनि भन्ने ग्रह चलेको छ. अहिले शनि सङ्कट चलेको बेलामा त श्रीमानसँग डिस्कस धेरै हुनुपर्ने हो तपाईँको, यहाँबाट हेर्दाखेरि चाहिँ.

0: हजुर, मेरो श्रीमान औँसीको हुनुहुन्छ।
1: औँसीको हुनुहुन्छ श्रीमान भने तपाईँ औँसीको हुनुहुन्न। तपाईँको श्रीमानको जन्ममिति, तपाईँको श्रीमानको जन्ममिति भन्नुहोस् त एकचोटि।
0: 2037 साल 4 महिना 26 गते।
1: चारको महिना 26 गते।
0: हजुर,
1: समय कति बजी हो?
0: समय दिउँसोको 1:05 भनिन्छ।
1: दिउँसोको 1:05 हो।
0: हजुर हजुर
1: हजुर। उमेर पनि धेरै फरक रहेछ नि त तपाईँको श्रीमानको र तपाईँको।
0: हजुर,
1: त्यसो भए अहिलेसम्म तपाईँले श्रीमानलाई एकदम जितिरहनु भएको छ हो?
0: होला,
1: त्यही भएर तपाईँले राम्रो छ भन्नुभएको। उहाँको जन्मबार, उहाँको जन्मबार बार पनि आइतबार परेको रहेछ। राशि उहाँको कर्कट राशि आउँदो रहेछ। उहाँ औँसीमा जन्म भएको रहेछ उहाँको है।
0: तपाईँको
1: त नारी पनि लागेको छ, जम्मा गुण 13 गुण आएको छ। तपाईँ देवगणको, तपाईँको श्रीमान राक्षस गणको हुनुहुन्छ होइन। एउटा राशि मिलेको छ, अरू केही कुरा पनि मिलेको छैन। तपाईँको श्रीमान माङ्गलिक पनि हुनुहुन्न। यो विवाहमा, यो दाम्पत्यमा धेरै सङ्घर्ष गर्नुपर्छ तपाईँहरूले, धेरै नै सङ्घर्ष। अब निवारणको लागि चाहिँ औँसीको शान्ति गर्ने श्रीमानले तपाईँको माङ्गलिकको रत्न कवच लाउने, अनि त्यसपछि राम्रो हुन्छ, समस्या आउँदैन। यो गर्नु होला। तपाईँले भन्न त भन्नुभयो राम्रो छ भनेर, तर उन्नति प्रगति तपाईँले गर्न सक्नु भएको छैन। जति काम गरे पनि, पैसा कमाए पनि बचत भने हुनै सकेन। तर के गर्न सक्नु भएको छैन तपाईँहरूले चाहिँ।
0: मेरो पढाइ पनि राम्रो भएन, अनि परीक्षा देखाले असफल हुने त्यस्तो भइरहेको छ।
1: त्यही त हो त, विवाहमा तपाईँको जुरेकै छैन विवाहहरू। तपाईँको भन्नुभयो नि तपाईँको दुईजनाको राम्रो छ भने, तपाईँ दुईजनाको ग्रहै मिल्दैन, तपाईँ दुईजनाको विचारै मिल्दैन। तपाईँले भन्नुहुन्छ एउटा, उहाँले भन्नुहुन्छ एउटा, हो कि होइन नानी भन्नु छ। अब
0: हजुर, त्यो त हुन्छ
1: हो, त्यही त हो नि। श्रीमान श्रीमतीको सम्बन्ध बाधा आउने भनेको त्यही त भने त मैले अघि ठ्याक्कै डिभोर्स भइहाल्छ भनेर त मैले भने होइन। जम्मा 13 गुण आएको छ, नाडी परेको छ, अन्त्य नाडी परेको छ होइन। नाडी पर्नु भनेको राम्रो होइन, फेरि एकदम खतरा हो। यो नाडी पर्नु भनेको खतरा हो। गुण जम्मा 13 गुण आएको छ, देवगुण र राक्षस गुण पनि मिलेको छैन होइन। यसमा विशेष ख्याल गर्नुपर्छ। अब झै झडा पर्यो भने चुप्पो लागेर बस्ने, मनमुटावहरू चाहिँ नगर्ने होइन। त्यसपछि राम्रो हुन्छ, राम्रो समस्याहरू आउँदैन। तपाईँ माङ्गलिक हुनुहुन्छ, बाबु माङ्गलिक हुनुहुन्न, यसमा पनि बाधाहरू आउँछ, समस्याहरू हुन्छ। यसमा विशेष ख्याल गर्नु होला, अरू त्यस्तो
0: शान्ति गर्नको लागि।
1: यसको शान्ति यस्तो हुन्छ, अब कतिको शान्ति गरेर साध्य हुन्छ यो। अब नारी दोष पनि परेको छ होइन, गुण पनि कम आएको छ, माङ्गलिक पनि मिलेको छैन, औँसी पनि मिलेको छैन, धेरै कुराहरू नमिलेको छ। सबैको डिभोर्स हुन्छ अथवा सबैको मृत्यु हुन्छ भन्ने कुराले होइन। यसमा के हुन्छ भन्दा, तपाईँले गरेको काम कार्यमा असफल हुने, बाधा आउने, रोकावट आउने, झन्झट हुने, झमेला आइलाग्ने होइन, त्यस्तो हुन्छ भनेको। बालुवामा गएर पानी खुवाए जस्तै हो, जति खुवाए पनि बालुवामा पानी सोसिहाल्छ, तल गइहाल्छ। मरुभूमिमा गएर पानी खुवाए जस्तै हुन्छ जीवन।
0: त्यसैको कारण होला होइन, म एकदममा असफल हुने, जति गरे पनि नहुने
1: कारणले गर्दाखेरि। तपाईँको बृहस्पति राम्रो छ, बृहस्पति राम्रो भएको मान्छेको कुण्डली राम्रो हुन्छ। तपाईँ एकदम फरवार हुनुहुन्छ, बोलीचाली एकदम फरवार छ तपाईँको
0: होइन।
1: तपाईँको ठिक छ, कुण्डली आँधेली हुनुहुन्छ, हिम्मत।
0: परिवारसँग त केही समस्या हुँदैन, छोराछोरीलाई
1: त्यस्तो केही समस्या हुँदैन। श्रीमान र श्रीमतीको दाम्पत्यमा विशेष ख्याल गर्नुहोला, अनि दशाको शान्ति स्वस्थ्यहरू गर्नुहोस् तपाईँहरूले, राम्रो हुन्छ। रत्न कवच लाउनुपर्छ, श्रीमान श्रीमती दुवैले रत्न कवच धारण गर्नुपर्छ है। रत्न कवच लगाइसकेपछि मुख बार्नु पर्यो, लगाएर मात्रै भएन। तपाईँको श्रीमानले पनि आइतबारको दिन नुन खानु हुँदैन, पूर्णिमाको दिन हो, पूर्णिमाको दिन चोखो खानुपर्छ, शुद्ध भोजन गर्नुपर्छ। श्रीमान तपाईँले पनि आइतबारको दिन नुन खानु हुँदैन, पूर्णिमाको दिन चोखो नित गर्ने, शुद्ध भोजन गर्ने गर्नुपर्छ। तपाईँले चाँदीको पाउच बनाएर लगाउनु, श्रीमानले चाँदीको सिक्री बनाएर लगाउनु है, गर्नुपर्छ। गायत्री मन्त्र दैनिक जप्नु पर्यो गायत्री होइन, राम्रो हुन्छ, त्यसले समस्या आउँदैन। ठिकै छ है त, हस् त, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै उहाँले फोन गर्नुभएको थियो, हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँले पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। चिनामा जे देखिन्छ त्यसको विषयमा म तपाईँलाई जानकारी गराउँछु, हो भने हो भन्नुहोस्, होइन भने होइन भन्नु होला, होइन नभएकोलाई हो भन्ने भएकोलाई होइन भन्ने गर्नु हुँदैन। त्यही भएर यहाँ थाहा हुन्छ कुण्डलीमा कस्तो राम्रो नराम्रो के छ कस्तो छ भन्ने कुरा थाहा हुन्छ है। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुपर्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भइराखेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल खण्ड मर्कुस 3:13-19 यहाँको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ। त्यसपछि यीशु डाँडामा उक्लनुभयो र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो र तिनीहरू उहाँ कहाँ आए। आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले 12 नियुक्त गर्नुभयो र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। ती 12 प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, जब्दियाका छोरा याकुब र याकुबका भाइ युहन्ना। उहाँले तिनीहरूलाई बो अनर्गेस अर्थात गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो, अन्द्रियस, फिलिप, बार्थोलोमाई, मती, थोमा, अल्फासका छोरा याकु र थेदियस, सिमोन कनानी र यहुदा इस्करियो, जसले उहाँलाई धोका दियो। आदरणीय श्रोता, यीशुले चेलाहरूलाई छान्ने क्रम पनि यो खण्डमा हामी देख्छौ। यीशुले चेलाहरू छान्नु हुँदाखेरि के को लागि उहाँले चेलाहरू छान्नुभयो भन्ने प्रश्न यहाँ निकाल्न सकिन्छ। र यीशुले डाँडामा उक्लनु भएपछि उहाँले चाहनु भएको जतिलाई उहाँले बोलाउनु भयो र तिनीहरू पनि उहाँ कहाँ आए। उहाँले बोलाउनु भयो र उनीहरू पनि आए। यहाँ एकदमै स्पष्ट हामी देख्छौं, बोलाउने काम परमेश्वरले गर्नुभएको छ र बोलाइसकेपछि उहाँको पछि आउने काम चाहिँ चेलाहरूको देखिन्छ। यीशुले बोलाउनुहुन्छ र चेलाहरू चाहिँ आउनु गर्छ, किनभने उहाँ कहाँ आउनु जरूरी छ। हरेक मानिसहरूलाई परमेश्वरले बोलाउनु भएको छ। अब आउने नआउने चाहिँ त्यो व्यक्तिमा भर पर्छ। तर यहाँ चाहिँ हामी के देख्छौं भन्दा, यीशुले बोलाउनु भएको जतिलाई उहाँले बोलाउँदा हुँदाखेरि उनीहरू पनि आए भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ। र बोलाउँदाखेरि उहाँले आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले 12 नियुक्त गर्नुभयो, आफूसँगै रहनका लागि। र यीशुले बोलाउनु भएका व्यक्तिहरू चाहिँ उहाँका आउनुहुन्छ र आइसकेपछि उहाँसँग रहनुहुन्छ र चेलाहरू 12 चेलाहरूलाई यीशुले छान्नुभयो, बोलाउनुभयो, उनीहरू यीशुको पछि लागे र यीशु सँगै उनीहरू रहे भन्ने कुरा यहाँ देखिन्छ। र बाह्रजना चेलाहरूसँग यीशु सँगसँगै हिँड्नुभयो, यीशु प्रभुले सँगसँगै आश्चर्य कर्महरू गर्नुभयो, यीशु प्रभुले चेलाहरूलाई सिकाउनुभयो र अप्ठ्यारोमा पर्दाखेरि सहायता गर्नुभयो र चेलाहरू सँगै यीशु पनि हुनुहुन्थ्यो र यीशु सँगै चेलाहरू पनि थियो र यो एउटा बलियो स्कुल एउटा तालिम केन्द्र थियो र यीशुले बोलाउनु भयो र चेलाहरू आए र आएपछि यीशु सँगै उनीहरू बसे र यीशु सँगै बस्नु भनेको चाहिँ यीशु ख्रीष्टसँग सिक्नु हो। यीशु ख्रीष्टसँग सिक्नु भनेको चाहिँ बाइबल धर्म शास्त्रमा लेखिएका कुराहरू बुझ्नु हो र चेलाहरूले प्राय जसो पुरानो करारका झन्डै 39 पुस्तकहरूको बारेमा यीशु प्रभुले सिकाउनु भयो र यीशु प्रभु आफूले पनि सिक्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई सिकाउनु भयो। जब उहाँले बोलाउनुहुन्छ, जब चेलाहरू आउँछन्, विश्वास गरेर आउँछन्, उनीहरूले चाहिँ उहाँसँग बसेर सिक्नु पर्दछ। जसरी उहाँले भन्नुभयो, ए मेहनत गर्ने र बोझले लादेका हो मौका आऊ भनेर यीशुले बोलाउनु भयो र किन उहाँले के भन्नुभयो भन्दाखेरि मेरो जुवा हलुको छ मसँग सिक भनेर यीशु प्रभुले भन्नुभयो र त्यसकारण यो खण्डमा हामी देख्छौ उहाँसँग रहनको लागि विशेष गरेर उहाँले बोलाउनु भयो र उहाँसँग 3.5 वर्ष जति चेलाहरू सिक्ने काम गरे र भनौ 12 चेलाहरूले 3.5 वर्षसम्म यीशुसँग सँगै रहेर बसेर सिकेको कुरा हामी यहाँ देख्छौ र यीशुसँग बसेर सिकेको कुरा चाहिँ महत्वपूर्ण हुन्छ। 3.5 वर्षसम्म उनीहरूले यो बाइबल कलेजमा उनीहरू पढेका थिए, शिक्षक यीशु प्रभु आफै हुनुहुन्थ्यो र उनीहरूको बिल्डिङहरू नभए पनि उनीहरू बाटोमै उनीहरूले सिके, उनीहरू घरमा उनीहरूले सिके अनि चौरमा उनीहरूले सिके र यो चाहिँ अचम्मको सिकाइ थियो र 12 चेलाहरूलाई उहाँले आफूसँगै रहनका लागि बोलाउनु भयो भन्ने कुरा चाहिँ उहाँसँगै सिक्नका लागि हो। राज जति बेला हामी यीशुलाई विश्वास गर्छौ, जुन बेला हामीले यीशुलाई प्रभु र मुक्ति दादा भनेर विश्वास गर्छौ र त्यो विश्वासमा तपाईँ र मैले उद्धार र मुक्ति पाएका हुन्छ र उद्धार र मुक्ति पाएकाहरूले फेरि चेलापन तालिम गर्नुपर्ने हुन्छ र बाइबललाई सुरुदेखि अन्त्यसम्म उनीहरूले बुझेको हुनुपर्छ र बाइबलमा लेखिएका कुराहरू त राम्ररी बुझ्नु पर्यो नि भन्ने कुरा पनि छ, किनभने हरेक बाइबल पढ्ने प्रत्येक व्यक्तिले बाइबलमा लेखिएका कुराहरू 66 पुस्तकलाई राम्ररी जानेको हुनुपर्छ भन्ने कुरा। आज पवित्र आत्मा हाम्रो बीचमा हुनुहुन्छ, यीशु ख्रीष्ट शारीरिक रूपमा नभए पनि उहाँको आत्मा उहाँ हाम्रो बीचमा हुनुहुन्छ र उहाँले दिन रात हामीलाई यो लेखिएको वचन सिकाउनुहुन्छ। त्यसकारण यीशुसँगै रहने भनेको चाहिँ उहाँसँग सिक्ने हो। प्रत्येक क्रिस्चियनले, प्रत्येक विश्वासीहरूले, प्रत्येक यीशुको चेलाहरूले उहाँसँग रहेर सिक्ने क्रम जरुरी छ भन्ने कुरा यसले देखाउँछ। त्यसैले यीशुसँग रहनुको महत्व, जब अन्द्रियास यीशु ख्रीष्टलाई भेट्नका लागि गए र उनीहरू रातमा यीशुसँगै बसेर उनीहरूले रात बिताए, भोलिपल्ट अन्द्रियास उठेर गएर पत्रुसलाई भने हामीले मसीहालाई भेटायौं भन्ने कुरा सिकाएका थिए, किनभने यीशु प्रभुसँग रहँदाखेरि गहिरा गहिरा कुराहरू उनीहरूले सिकेका थिए। त्यसरी नै आजको दिनमा तपाईँ र मेरो जीवनमा पनि यीशुसँग रहेर सिक्नु चाहिँ महत्वपूर्ण छ बाइबल कलेजहरूमा सिक्न जाँदा पनि यही सिद्धान्त लागू हुन्छ। कलेजमा रहेर, लाइब्रेरीमा रहेर, हरेक क्रियाकलापहरूमा रहेर सिक्ने क्रम भनेको पवित्र आत्मा हरेक बाइबल कलेजहरूमा, हरेक घरहरूमा, विभिन्न ठाउँहरूमा पवित्र आत्मा आज व्यापक रूपमा काम गर्नका लागि शिक्षाको काम गरिराख्नु भएको छ। त्यसकारणले व्यक्ति एउटा ठाउँ मात्रै ठिक हो भन्ने कुरा होइन, सबै ठाउँमा पवित्र आत्माले सिकाउने काम गर्नुहुन्छ। त्यसकारणले यस ठाउँमा तपाईँले देख्नुहुन्छ येशु ख्रिस्टसँग रहनका लागि उहाँले बोलाउनु भयो। हामी सबैजना येशुका जनहरू, येशु ख्रिस्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरू येशुसँग रहनुपर्छ। यसरी भनेका छन्, योसेफसँग परमेश्वर हुनुहुन्थ्यो, अनि योसेफसँग परमेश्वर हुनुहुन्थ्यो, त्यसकारण उसलाई केहीको डर भएन र चेलाहरूलाई पनि येशुसँगै रहँदाखेरि डर थिएन। उनीहरूले सिक्ने क्रम मजाले गरेका थिए र आज पनि हामी सबैजना येशुको साथमा, परमेश्वरको साथमा हुनलाई उहाँले हामीलाई बोलाउनु भएको छ। दुष्ट आत्माको साथमा रहनलाई होइन, र हामीलाई परमेश्वरले उहाँसँगै रहनलाई बोलाउनु भएको छ। आज सबै विश्वासी जनहरूले, हरेक व्यक्तिले आफूलाई परमेश्वरको साथमा, परमेश्वरसँग रहनका लागि सबैलाई आह्वान गरिएको छ। उहाँले बोलाउनु भएको छ, आउने जतिहरूले उहाँसँग सिक्न सक्छ। र अर्को चाहिँ यहाँ उहाँले के भन्नुभयो भने, प्रचार गर्न पठाउनलाई, है, प्रचार गर्न पठाउनलाई। बाह्रजना चेलाहरूलाई येशूले बोलाउनुको उद्देश्य चाहिँ के रहेछ भन्दाखेरि, प्रचार गर्नलाई पठाउनलाई। येशू प्रभु एउटै व्यक्ति हुनुहुन्थ्यो, उहाँले जति सक्नुभयो उहाँले गर्नुभयो। शारीरिक रूपमा उहाँ हुनुहुँदाखेरि उहाँले भन्नुभयो, म जानु असल छ, म गएपछि पवित्र आत्मा आउनुहुनेछ, उहाँले चाहिँ तिमीहरूलाई मेरो बारेमा उहाँले सिकाउनुहुनेछ र उहाँ चाहिँ सल्लाहकारको रूपमा काम गर्नुहुनेछ, त्यसकारणले म जानु तिमीहरूको लागि असल हुन्छ भनेर यीशुले भन्नुभयो। र त्यसपछि उहाँले यो पनि भन्नुभयो, प्रचार गर्न पठाउनका लागि पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ र तिमीहरूले शक्ति पाउनेछ, र त्यो शक्ति पाएपछि तिमीहरू यरुसलेममा, सारा युदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरू मेरो गवाही हुनेछ भनेर पनि उहाँले भन्नुभयो। त्यसै कारणले यीशुले ती बाह्रजना चेलालाई बोलाउनुको अर्को उद्देश्य चाहिँ के रहेछ भन्दाखेरि, प्रचार गर्नलाई पठाउनका लागि रहेछ। र पहिलो नम्बरमा हामीले के देख्यौं, उहाँसँगै रहनका लागि उहाँले बोलाउनु भयो, उहाँसँगै सिक्नका लागि उहाँले बोलाउनु भयो, उहाँ सँगसँगै सिकेर अनि बुझेर अब संसारमा गएर येशूको बारेमा नसुनेकाहरूलाई अथवा सुनेकाहरूलाई पनि अझ परिपक्वता बनाउनका लागि वचन प्रचार गर्नका लागि उहाँले नियुक्त गर्नुभएको देखिन्छ। र नियुक्त गर्नुभएको चुनावमा अथवा उहाँले बोलावट गर्नुभएको, उहाँले भनौँ बोलाउनु भएको कुरालाई यहाँ स्पष्ट बुझिन्छ। र चेलाहरूलाई उहाँले संसारमा जब पवित्र आत्मा आउनुभयो, उनीहरूले शक्ति पाए र उनीहरूले शक्तिशाली रूपमा नडराइकन उनीहरूले येशूको बारेमा प्रचार गर्न लागे। उनीहरूले मृत्युलाई पनि उनीहरूले बेवास्ता गर्यो, अथवा मृत्यु आए पनि उनीहरूले येशूको बारेमा बोल्न छोडेनन्, प्रचार गर्न छोडेनन्। र प्रेरितको पुस्तकमा भरि नै तपाईँले देख्नुहुन्छ प्रचार गर्ने कुरा, सबै समय उनीहरूले प्रचार गरेको कुरा हामी देख्छौ। राधनी श्रोता, यहाँनिर हामीलाई परमेश्वरले बोलाउनुको अर्को अर्थ चाहिँ, अर्को उद्देश्य चाहिँ प्रचार गर्नलाई। यीशु प्रभु आफैले भन्नुभयो, म प्रचार गर्नका लागि नै आएको हो भनेर उहाँले भन्नुभयो। त्यसकारणले आज बाह्रजना चेलालाई उहाँले प्रचार गर्न पठाउनलाई उहाँले चुन्नुभयो, नियुक्ति गर्नुभयो भन्ने कुरा यहाँ हामी देख्छौ। त्यसैले उहाँले यो प्रचार गर्नलाई जो बोलाउनु भयो र आज हामी प्रत्येकको लागि पनि परमेश्वरले बोलाउनु हुँदाखेरि उहाँसँग रहनको लागि उहाँले बोलाउनु भएको छ भने अब प्रचार गर्न जानको लागि उहाँले बोलाउनु भएको छ। हामी सबैको जिम्मेवारी चाहिँ प्रभु यीशु ख्रीष्टले भन्नुभएको कुरा चाहिँ के भने सारा जगतमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर भनेर उहाँले आदेश दिनुभयो र चेलाहरूलाई उहाँले बोलाउँदाखेरि भूतहरू निकाल्ने अधिकार दिनुभयो। जब यीशु प्रभुले यो अधिकार दिनुभयो उनीहरूले धेरै भूतहरू निकाल्ने कामहरू गरे, रोगीहरूलाई निको पार्ने काम गरे, प्रेरितहरूद्वारा अचम्म अचम्मका कामहरू भए र यीशु प्रभु नहुँदा पनि शारीरिक रूपमा नहुँदा पनि पवित्र आत्मा आइसकेपछि उनीहरूले जन्माएको कोजो व्यक्तिलाई निको पारेर हिँड्दै उफ्रदै परमेश्वरलाई महिमा गर्दै हिँडेको व्यक्तिहरू गवाहीको रूपमा अगाडि सारेको देखिन्छ। आदरणीय श्रोताहरू, आज तपाईँ र मेरो जीवनमा पनि यो सबै कुराहरू सम्भव छ र आज तपाईँ र म पनि यीशुलाई पछ्याउनेहरूले सिक्ने कुरा चाहिँ बडो महत्वपूर्ण छ। बाइबल कलेजमा गएर हुन्छ कि आफ्नै घरमा बाइबल अध्ययन गरेर हुन्छ कि र आफ्नै छोटो तालिम गरेर हुन्छ कि लामो तालिममा गएर हुन्छ कि सिक्ने क्रमलाई जसरी पनि सिक्नु पर्छ। परमेश्वरसँग रहने भन्ने कुराले चाहिँ सुरक्षा त्यहाँ छ, सिक्ने कुरा त्यहाँ पक्कै पनि हुन्छ र सिक्नु आवश्यक छ। त्यति मात्र होइन, वचन प्रचार गर्नका लागि परमेश्वरले हामीलाई बोलाउनु भएको छ भने अब तपाईँ र मैले प्रभुले दिनुभएको महान आदेशलाई बिना शर्त अथवा हामीलाई जुन आदेशको रूपमा दिनुभएको छ त्यो आदेश पालन गर्नका लागि हामी सबैले आफूलाई तयारी गर्नुपर्छ। वचन प्रचार गरौं, वरिपरिका मानिसहरूलाई सुसमाचार सुनाइदिउ र उनीहरूलाई कसैले पनि नसुनिकन मर्न नपरोस्। यीशुको बारेमा एकपटक तपाईँ र मेरो छिमेकीहरूले सुन्न सकोस् र सुनेर उनीहरूले विश्वास गर्छन्। विश्वास गरे भने उनीहरूले परमेश्वरलाई पुकार गर्छन्। जब परमेश्वरलाई पुकार गर्छन् उनीहरूले उद्धार र मुक्ति पाउँछन् र उनीहरू दुखी छन्। आज मानिसहरू प्रभु बिना परमेश्वर बिना उनीहरू नरकको आगोमा गइरहेको छ। पाप क्षमा भन्ने कुरा परमेश्वरले मात्रै दिन सक्छ, अरूले गर्न सक्दैन। डाक्टरहरूले, यहाँका ठूला मानिसहरूले, कुनैले पनि यो दिन सक्दैन। त्यसकारणले अचम्मको काम गर्नुहुने, मानिसको हृदयलाई परिवर्तन गर्नुहुने, मानिसको पाप जो मृत्यु ल्याउँछ, पापले त्यो मृत्युलाई जितेर उहाँले पाप क्षमा गर्नु भएको छ र आज तपाईँ र मैले मानिसहरूलाई वचन प्रचार गर्नुपर्छ। त्यति मात्रै होइन, प्रभुले भूतहरू निकाल्ने अधिकार पनि दिनुभएको छ। तपाईँ र मैले हरेकले भूत लागेकाहरू र दुष्ट आत्माले भरिएकाहरू यिनीहरूका लागि पनि हामीले प्रार्थना गरेर उनीहरूलाई छुटकाराको घोषणा गर्नुपर्छ। उनीहरूलाई स्वतन्त्र गराउनलाई यीशुको नाउँमा भूतहरू निकाल्ने अधिकार हामीले पाएकोले गर्दा भूतहरू निकाल्ने काममा पनि हामी अगाडि बढ्नुपर्छ। भूतहरू निकाल्ने जिम्मेवारी आज तपाईँ र मेरो हातमा प्रभुले दिनुभएको छ। हरेकले भूतहरू निकाल्नलाई यीशुमा विश्वास गर्नुपर्छ र उहाँसँगै सिक्नका लागि उहाँलाई विश्वास गर्नै पर्छ र उहाँको वचन प्रचार गर्नलाई उहाँमा विश्वास गर्नै पर्छ र भूतहरू निकाल्नलाई पनि उहाँले अधिकार हामीलाई दिनुभएकोले यीशुलाई विश्वास गर्नुहोस् र भूतहरू निकाल्ने काम गर्नुहोस्, प्रचार गर्ने काम गर्नुहोस् र उहाँसँगै रहेर सिक्ने काम गर्नुहोस्। आजको प्रवचनको सेवालाई यही अन्त्य गर्न चाहन्छु र परमेश्वरले फेरि अर्को समय दिनुभयो भने अवश्य अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
5: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सूचना, सूचना, सूचना। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा यही वैशाख 26 गते शनिबार थापाथली प्रसूति गृहका स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ डाक्टर सन्ध्या अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सजल तनावासु तथा रेडियोलोजिस्ट डाक्टर अमित ठाकुरद्वारा विशेषज्ञ सेवा सञ्चालन हुने भएकाले समयमै नाम दर्ता गराई सेवा लिनुहुन अनुरोध गर्दछौ। अग्रिम टिकट बुकिङको लागि सम्पर्क नम्बर 0105202383। शहीद मेमोरियल अस्पताल धादिङ बेसी बीच बजार, राष्ट्रिय वाणिज्य बैंक अगाडि।
4: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स इयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा
5: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
5: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्
4: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ आठ सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 9851063802 9851063802
11: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
11: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
11: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
12: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
13: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
12: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
13: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
12: किन नि बाबा
13: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
12: हस् बाबा
14: कृष्ण सप्लायर्स धादिङ बिस्ट्रिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741003429
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: ओ मेज्यू, नमस्कार है।
7: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
6: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
7: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
6: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
7: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
6: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
7: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
6: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
7: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याबसँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ
7: सन्तीन बिच बजारको कलर ल्याबसँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556556।

0: गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

दी दुई नयन माछन् धेरै सपनाहरू पुरा बनोस् गर्ने छु प्रार्थना तिम्रो हाँसोमा।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 किटोजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: शिव अब म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचे भनेको छु नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलासम्म पोल्ने, घाउबाट बेस्तरी भतत्तै पोल्ने, दुख्ने बेस्तरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
8: तरो विषयमा तरो बहस नेपाली बहस।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्क .com र हाम्रो पात्र .com पनि सुन्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी विभिन्न क्षेत्रका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौं। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौं। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विशेष गरी नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। विभिन्न राजनैतिक क्षेत्रका व्यक्तिहरूसँग पनि कुराकानी गर्ने गर्दछौ। यहाँलाई राम्रोसँग यतिखेर थाहा छ, शेरबहादुर देउवा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार गरिएको छ तर इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ। तथ्य र प्रमाणहरू यथेष्ट नभएको भन्दै उसले फिर्ता पठाएको छ। जेएनजी विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटेका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात पत्र सहित इन्टरपोललाई नेपाल प्रहरीले अझ फेरि एकपटक पत्र पठाएको छ। आजको नेपाली बहसमा हामी यी विषयहरूलाई पनि उठावन गर्न चाहन्छौ। निजी लगानीमा उतार चढाव छ, दबावमा सार्वजनिक ऋण र राजस्व पनि छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा यतिखेर निजी क्षेत्र छ तर अहिलेको अवस्थालाई हेर्ने हो भने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटलाई परिवर्तन गर्न खोजे पनि परिवर्तन गर्न नसकिने खालको आशय सहित व्यक्त गरेका छन्। किनभने निकै ठूलो चपेटामा यतिखेर अर्थतन्त्र छ, ऋणको भारी थपिएको छ, खरबौं ऋण यतिखेर थपिएको एउटा अवस्था छ। त्यसैले गर्दाखेरि आजको दिनमा देशको अर्थतन्त्र नाजुक भन्दै गर्दाखेरि कस्तो खालको बजेट आउँछ भन्ने विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्ने गर्दछौं। निजी क्षेत्रले अपेक्षा गरे अनुसार अर्थात सम्पूर्ण नागरिकले अपेक्षा गरे अनुसारको बजेट यतिखेर आउन सक्छ त, आउने सम्भावना के छ, यस विषयमा पनि नेपाली बहसमा हामी उठान गर्न चाहन्छौ। आदरणीय श्रोता दर्शक, यतिखेर डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिशपछि सर्वोच्चमा न्यायाधीश बीच खटपट भएको छ। तपाईँलाई राम्रोसँग थाहा छ, कायम मुकायम प्रधान न्यायाधीश मल्लको प्रश्न छ यतिखेर आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न समेत आग्रह गर्नुभएको छ। सपना प्रधान मल्लले यो अवस्थामा केही आफ्ना विषयहरू हिजो राखिरहँदाखेरि न्यायालयको बीचमा, न्यायाधीशहरूको बीचमा, मतैक्यता र कतिपयको बीचमा खटपट भएको विषय पनि सँगसँगै जोड़िएर आएको छ। अब के हुन्छ त न्यायपालिकाको अवस्था, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ र न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसाय देखिएको समेत बार एसोसिएशनले बताइरहेको छ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरी समेत आह्वान भएको छ। चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा यतिखेर प्रधान न्यायाधीशमा सिफारिश हुँदाखेरि खटपट शुरू भएको हो र एकता प्रयास निष्कर्षविहीन बनेको छ। कंग्रेसमा समानान्तर महाधिवेशनको समय तयारी रहेको छ तर नेपाली कंग्रेसलाई मिलाउने तर्फ गगन थापा आफै सक्रिय भएको विषय पनि सँगसँगै जोड़िएर आएको छ। आदरणीय दर्शकहरू, हामी छलफल गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। नेपाली बहसमा यहाँहरूलाई थाहा छ, हामी हरेक क्षेत्रका बारेमा चर्चा परिचर्चा गर्छौं र नागरिकहरूलाई सुसूचित बनाउने एउटा अभियान हामीले चाहिँ थालेका छौं। नेपाली बहसबाट बीपी राजमार्गमा शास्ति नै शास्ति छ, अझै पनि यहाँलाई थाहा छ, एक समय थियो जति बेला मानिसहरू बीपी राजमार्गको यात्रा गर्दा छुट्टै आनन्द महसुस गर्थे तर अहिलेको अवस्थामा बीपी राजमार्ग एउटा धराप सेन्टर जस्तै बन्दै गएको छ। संकटमा विश्व अर्थतन्त्र, ठूला देशमा मिसाइल युद्ध, सानालाई मार्छ, विश्वव्यापी सप्लाई चेन क्षेत्र विच्छेद अवस्थामा छ, दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो खाद्य संकट सन्निकटमा छ, युद्ध रोक्न बहुपक्षीय संस्थाहरू नै असक्षम रहेको विषय छ, विश्वव्यापी सैन्य खर्चमा नयाँ कृतिमान, युद्ध नभएका देशमा पनि आन्तरिक द्वन्द्वको जोखिम यतिखेर बढ़िरहेको छ। निम्न आय भएका देशहरू यतिखेर मारमा परेका छन्। नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, विश्व युद्धले नेपालको अर्थतन्त्रलाई समेत चपेटामा पारेको छ, नेपालको अर्थतन्त्रलाई समेत अप्ठ्यारो परिस्थितिमा पारेको छ। आज हामी बहस गर्न चाहन्छौ, छलफल गर्न चाहन्छौ, हामी नेपालीहरूलाई जानकारी गराउन चाहन्छौ। आज नेपाली जनतालाई अब यो देशमा यो सरकारले सुशासन ल्याउन सक्छ, देश बनाउन सक्छ, राज्य सञ्चालन सुव्यवस्थित ढंगले अगाडि बढ्न सक्छ। आज धेरै प्रश्नहरू छन्। बजेटका पाँच प्राथमिकताहरू सार्वजनिक पनि भइसकेका छन् तर जनता मैत्री बजेट आउन सक्ने अवस्था के छ, खर्ब डलर अर्थतन्त्रका लागि व्यापक सुधार यतिखेर आवश्यक रहेको विषयलाई पनि आज हामी नेपाली बहसमा जोड्न चाहन्छौ। अहिलेको सरकार जुन ढंगले अगाडि बढ़ेको छ सुशासन उच्च प्राथमिकतामा राखेर अगाडि बढेको छ तर राष्ट्रिय सरोकारमा राष्ट्रपाको नीति बहस यतिखेर कस्तो हुनुपर्छ कस्तो छ प्रतिनिधि सभा बैठकमा सरकारको नीति बजेट र कानून निर्माण सम्बन्धी बहसलाई राष्ट्रपाले प्राथमिकतामा राखेको छ तर राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै अहिले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन सार्थ प्रधानमन्त्री बीच समन्वयकारी भूमिका निर्वाह भइरहेको छ त उहाँहरूको मतैक्यता छ त हरेक विषयमा दुईजनाको छलफलकै आधारमा अगाडि बढ़िरहेका हुन्छ भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ जनताले निकै ठूलो मत बहुमत नजिकको सरकार निर्माणका निम्ति जुन अग्रसरता देखाए यसलाई चाहिँ कसैलाई पनि तुहाउने छुट छैन त्यसैले अबको अवस्थामा देश बन्नुपर्छ राज्य बन्नुपर्छ भन्ने विषयमा आजको नेपाली बहसमा छलफल गर्छौ। छोटो विश्राम लिन्छौ विश्रामपछि उपस्थित हुनेछौ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764
2: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है।
4: लो किन नि के भो सन्चो भएन?
3: होइन यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ।
4: ए कुरा त्यस्तो पो ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम म रिनाको बुवा।
5: नमस्ते कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। महामन्त्रीज्यू नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: हजुर नमस्कार।
0: कस्तो छ धनगढीको मौसम महामन्त्रीज्यू? त्यहाँ राम्रो छ तराईमा? कस्तो छ चिसो छ मौसम?
9: धनगढीको मौसम ठिकै छ घाम लागिरहेको छ गर्मी त स्वाभाविक नै हो गर्मी
0: पार्टीभित्र सरगमी चल्या बेला अब धनगढीको गर्मी पनि त सामान्य नै रह्यो नि होइन? अब कस्तो छ अहिले पार्टीमा राम्रै उपस्थिति थियो होइन धनगढीमा तपाईँहरूको सभामा?
9: एकदमै राम्रो उपस्थिति कार्यक्रममा सभा एकदमै चाहिँ आजनक वातावरणमा खाएको सम्पन्न हुन्छ।
0: अब नेपाली कंग्रेसको जुन विवादलाई मिलाउने नेपाली कंग्रेसलाई एक ढिक्का बनाउने प्रदेश स्थानीय तहको केन्द्रित कंग्रेस भेलाहरू होइन शुरू गर्ने विशेष महाधिवेशन लगतै चुनाव हुँदा कंग्रेस कमजोर भएका निष्कर्षहरू निकाल्ने लगायतका धेरै कामहरू भइरहँदाखेरि अब एकताको प्रयास र मतभेदलाई अन्त्य गर्ने प्रयास हुँदाहुँदै पनि कहाँनिर के कारणले चाहिँ यो निष्कर्ष भिन्न हुँदैछन् बैठकहरू?
9: होइन, अब हामीले बुझ्नुपर्ने के भने पार्टीमा एउटा विशेष परिस्थिति सृजना भयो र त्यसले एउटा निकास पनि पाइन्छ र निकास पाइसके अब हामीले चाहिँ पार्टीको काम परिधि पाएर चाहिँ हाम्रो महाधिवेशनको प्रक्रियालाई सुधारित गर्दै पार्टीभित्र पासहरूलाई बोधन गर्दा अगाडि बढ्नु यो एउटा निश्चित विधिभित्र रहेर निश्चित प्रक्रियाभित्र रहेर जहाँले निर्दिष्ट गरेको बाटोभित्र रहेर मात्रै हामी गर्न सक्छौँ। त्यसभन्दा पर गएर हामीले समाधान खोज्नै हुँदैन। त्यसो भएको हुनाले पन्ध्रौं महाधिवेशन सम्बन्ध गर्दै वातावरण निर्माण गर्ने चाहिँ प्रयत्नमा नेपाली कंग्रेसको छ। पार्टी सभापतिले यो प्रक्रियालाई गर्ने महाधिवेशनलाई पनि पार्टीभित्रको आन्तरिक एकतालाई पनि प्रवर्धन गर्ने त्यसका निम्ति नै असन्तुष्टि भएका पार्टीका नेताहरूसँग पार्टीका साथीहरूसँग कुराकानी गर्ने र कुराकानीका माध्यमबाट समाधान निकाल्ने भनेर अग्रसर लिनुभएको छ। त्यस भएको हुनाले यो कुराले आकार ग्रहण गर्छ भन्ने मलाई लाग्छ। हाम्रो महाधिवेशनका निम्ति विश्वसनीय वातावरण बनाउने भन्ने हो गुनासो राख्ने असहमति राख्ने तर्क पनि त्यही हो। त्यस भएकोले यो कुरा चाहिँ समयमा मिलेर अगाडि बढ्छ भन्ने मलाई लाग्छ। पार्टीका गतिविधिहरू पार्टीका काम कार्यहरू चाहिँ सबै साथीहरूको सम्मान गर्दै सबै साथीहरूलाई चाहिँ पार्टीमा कुनै चाहिँ वातावरण बनाउँदै अगाडि बढ्ने हो। योभन्दा बाहेक अर्को
0: अहिले पन्ध्रौं महाधिवेशनमा सबै एकताबद्ध भएर अगाडि जाने नेपाली कंग्रेसभित्रको मतभेद हटाउने कुरामा चाहिँ तपाईँहरूको सहमति जुट्ने स्थिति अलिकति कम देखिन्छ होइन? पछिल्लो समय सुन्नमा आए अनुसार त कंग्रेसमा समानान्तर महाधिवेशनका समेत तयारीहरू हुँदैछन् होइन? फेरि
9: अब समानान्तर गतिविधिका कुरा चाहिँ अगाडि बढाएर चाहिँ पार्टीलाई चाहिँ अक्षुण्ण राख्न सकिँदैन। यो मनको सन्तोष जस्तो एउटा निश्चित चाहिने प्रक्रिया अनि एउटा निश्चित चाहिने वैधानिक अभ्यासबाट भएको चाहिने अगाडि बढेको पार्टीलाई फेरि पछाडि तान्न र विवादतिर लानको प्रयास हामी कसैले पनि गर्नु हुँदैन। पार्टीमा भेला छलफल त चलिरहन्छ कि सनातन चाहिँ

0: क्षेत्रलाई सबैलाई मिलाएर नयाँ पुराना सबै साथीहरूलाई मिलाएर चाहिँ नि प्रक्रिया सम्मत रूपबाट पार्टी अगाडि बढेन. पार्टी केही नेताहरूको चाहिँ निजी मामला भयो, घरेलु मामला भयो, लाखौं सदस्यको चाहिँ स्वामित्व चाहिँ पार्टीमा कायम भएको देखिएन. त्यसो भएको हुनाले यी विषयमा प्रश्नहरू चाहिँ हामीले उठायौं त्यतिखेर, त्यसलाई चाहिँ नै पार्टीको वैधानिक अभ्यासले नै त्यसलाई चाहिँ हामीले चाहिँ सम्बोधन गर्ने प्रयत्न गर्यौं र अब यसलाई चाहिँ नै पार्टीको वैधानिक अभ्यास भन्दा बाहिर गएर हामीले चाहिँ नै समाधान खोज्नु छैन.
1: महामन्त्रीजी, यहाँ त के कुरा आयो भने नि होइन, वैधानिकता अब तपाईँहरूले विशेष महाधिवेशनबाट एक किसिमको नेतृत्व प्राप्त गरिरहँदाखेरि निर्वाचन आयोगदेखि लिएर सर्वोच्चले समेत व्याख्या गरिसकेको छ, तर खड्का पक्षले भनौँ वा चाहिँ देउबा पक्षले केसम्म भनिरहनु भएको स्थिति हो भने, निवर्तमान सभापति देउबा समूहको नेतृत्व हाल निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहँदाखेरि उहाँहरूले अहिले पनि सम्मानजनक उपस्थिति भन्नुहुन्छ होइन, सम्मानजनक उपस्थिति भन्या चाहिँ के हो, अब सम्मानजनक उपस्थिति कसरी मिलाउन सकिन्छ, अब पन्ध्रौं महाधिवेशन पछि नै हुने होला सम्मानजनक उपस्थितिको हिसाबले होइन भने चाहिँ उहाँहरूको चाहिँ अडान के हो, कहाँनिर कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ र त्यसपछि मात्रै कंग्रेस एक ढिक्का बन्छ, अध्यक्ष मण्डल बनाउने त्यसो भए?
0: होइन, अब केही कुराहरू सार्वजनिक भएका छन्, औपचारिक रूपबाट आएका विषय होइनन्. औपचारिक रूपबाट नेतृत्व समक्ष आएका कुराहरूलाई नै हामीले हेरेर अध्ययन गरेर अगाडि बढ्ने हो. अनौपचारिक रूपबाट चाहिँ नि मिडियामा आएका कुराहरूलाई हेर्दाखेरि पनि त्यो हाम्रो प्रचलित अभ्यास र परम्परा अनुकूलका विषयहरू छैन. अब उहाँहरूले भन्नुभएको सार्वजनिक रूपबाट आएका कुराहरू नै प्रस्ताव हुन् भने ती कुराहरू कतिले पूरा गर्न सकिने खालका छन्, त्यसलाई सम्बोधन गर्न सकिने अवस्था देखिँदैन. जस्तो कि चाहिने निर्वाचन समितिमा चाहिँ साथीहरूलाई समेट्ने कुरा, क्रियाशील सदस्य छानबिन समितिमा समेट्ने कुरा, अनुशासन समितिमा समेट्ने कुरा, केन्द्रीय समितिमा पनि केही स्थानहरूमा चाहिँ समेट्ने कुरा, यी कुराहरू गर्न सकिन्छ. यो कुनै अप्ठ्यारो त्यसमा चाहिँ समस्या छैन. तर अब चौधौं महाधिवेशनको कार्य समिति र विशेष महाधिवेशनको कार्य समितिलाई मर्ज गर्ने अथवा चाहिँ पार्टीको पन्ध्रौं महाधिवेशन गर्न आयोजक समिति बनाउने भन्ने जस्ता कुराहरूलाई चाहिँ सम्बोधन गर्न एकदमै गाह्रो छ, किनभने नेपाली कंग्रेसमा आयोजक समिति बनाउने अभ्यास पनि छैन, परम्परा पनि छैन. हुनाले त्यो बाटो नेपाली कंग्रेस हिँड्न पनि हुँदैन. आफ्नो मौलिकतालाई चाहिँ नै आफ्नो चाहिने पहिचानलाई हामीले जोगाएरै अगाडि बढ्नुपर्छ, नम्बर एक कुरा. नम्बर दुई कुरा, चौधौं र पन्ध्रौं के अरे विशेष महाधिवेशनको कार्य समितिलाई समायोजन गरेर अगाडि बढ्ने स्थिति देखिँदैन. अलिक कुरा के हो भने चाहिँ केन्द्रीय समितिमा पार्टीका जो असहमति राख्ने साथीहरूलाई चाहिँ नसमेट.
1: हामीसँग नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरे हुनुहुन्छ. महामन्त्रीज्यूसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौं र विशेष गरी नेपाली कंग्रेसमा देखिएको विवाद र त्यसलाई मिलाउनका निम्ति गरिएका प्रयत्नहरू कहाँसम्म सार्थक भएका छन् र कतिसम्म अगाडि पुगेका छन् भन्ने विषयमा हामी छलफल र बहस गर्दैछौं. नेपाली बहस देशभरका 350 रेडियोहरूमा एकैसाथ गुन्जिरहेको छ र विशेष गरी विश्वभर पनि तपाईँहरू नेपाली नेटवर्क .com मार्फत र हाम्रो पात्रो .com मार्फत पनि सुनिराख्नु भएको छ. नेपाली बहसमा हामी देशका जल्दा बल्दा घटनाक्रमका पेरिफेरीमा बहस र चर्चा गर्ने गर्दछौं र नेपाली कंग्रेसमा जुन किसिमको एउटा विवाद, जुन किसिमको मतभेद र नेपाली कंग्रेसमा देखिएका उल्झनहरूका बारेमा हामी छलफल गर्दैछौ र देशमा अहिले सत्ताले सरकारले जुन किसिमका कम्फर्टेबलका गतिविधिहरू गरिरहेको छ भन्ने आरोप नेपाली कंग्रेसको छ, यो आरोपलाई चाहिँ उहाँहरूले कसरी हेर्नु भएको छ, आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्नेछौं. र यतिखेर संवैधानिक परिषदले जुन ढंगले चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरिसके पछाडिको उत्पन्न परिस्थितिका विषयमा पनि आज हामी छलफल र बहस चर्चा परिचर्चा गर्नेछौ. आदरणीय श्रोता र नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले भन्नुभएको छ, यतिखेर सर्वोच्च अदालतलाई कम्फर्टेबल बनाउन खोजियो, न्यायालयलाई कम्फर्टेबल बनाउन खोजियो, न्यायालयलाई छाया बनाउन खोजियो, न्यायालयलाई छाया बनाउने कुनै पनि हकमा हामी मान्दैनौ, हामी मान्न सक्दैनौ भन्ने खालको स्थिति चाहिँ पार्टी सभापति गगन कुमार थापाले पनि बताउनु भएको छ. हामी प्रयत्न गर्दैथ्यौं महामन्त्रीज्यूको सँग सम्पर्क हुन नसकेको मैले जानकारी प्राप्त गरेको छु. आदरणीय श्रोता, हामी नेपाली बहसमा छलफल फेरि पनि गर्नेछौ र देशका समसामयिक परिस्थितिहरूका बारेमा पनि छलफल गर्नेछौ. अब संवैधानिक परिषदले चौथो वरियता क्रमको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरिसकेपछि न्यायालयमा देखिएको ध्रुवीकरण, न्यायालयमा देखिएको मतभेद विवाद र हिजो मात्रै कायम मुकायम प्रधान न्यायाधीश सुशीला सपना प्रधान मल्लले जुन किसिमले आफ्नो अभिव्यक्ति दिनुभएको छ, अब द्वितीयसँग डराउने होइन, अब बहुमतको सरकारसँग डराउने होइन, न्याय क्षेत्र डराएर न्याय क्षेत्र चल्दैन र न्याय क्षेत्रमा आज्ञाकारी भूमिकामा

जाने जुन प्रधान न्यायाधीशहरू त्यो कम्फर्टेबल बनाउन खोजिएको छ त्यो स्वीकार्य हुन सक्दैन भनेर बताइरहँदाखेरि अब न्यायालयको अवस्था के हुन्छ, न्यायालय साँच्चै सुदृढीकरण भएर अगाडि बढ्छ त भन्ने विषयमा पनि हामी एकैछिनमा कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हैन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स हेयरफोन स्पीकर सीसीटीवी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा
2: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 9851063802 9851063802
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
4: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता संविधानविद ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ ध्रुवलाल सर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
5: नमस्कार
4: अब न्यायालयमा अहिलेको संवैधानिक परिषदले सुधार गर्न खोजेको हो कि क्रमभंगता गरेर कार्यपालिकाको अनेस्ट बनाउन खोजे आज्ञाकारी बनाउन खोजे हो
5: कार्यपालिकाको आज्ञाकारिता यहाँभन्दा अगाडि थियो होला र अहिलेको सरकारले त के गर्छ त्यो हेर्न बाँकी छ अहिले भर्खरै संवैधानिक परिषदबाट जस्तो सिफारिस भएको छ त्यो सिफारिस हुने बित्तिकै सरकारले नै यो अदालत चलाउन लायो भनेर कल्पना गर्न मिल्दैन त्यो एकदमै पूर्वाग्रही हुन्छ र गलत हुन्छ
4: वरियताक्रम मिसिँदाखेरि जुन किसिमको संशय पैदा भएको छ यो त इतिहासमा दीपकराज जोशीका पाला बाहेक संसदीय सुनवाईमा गइसके पछाडि चाहिँ उहाँ ब्याक हुनुपर्ने स्थिति बाहेक त अहिलेसम्म त वरिष्ठतमलाई नै हेरेर आइएको रहेछ नि त होइन श्रेष्ठ सर
5: आइएको हो त्यसमा विवाद छैन
4: अब यो मिसिँदाखेरि त अनि विवाद त आउने कुरा भइ नै हाल्यो नि होइन
5: किन कानुन मिचिएको छ कानुन मिचिएको छैन नि
4: छजना सबै उपयुक्त पात्रहरू हुँदैन
5: कानुन यस्तो हुन्छ तपाईँहरूले के कुरालाई बुझ्न जरुरी छ र आम नेपालीहरूले पनि बुझ्न जरुरी छ भने अहिले विशेष गरिकन बहुदल आइसके पछाडि अनि बहुदल आइसके पछाडि र यो संविधान विशेष गरी 2072 लागू भएपछि कस्तो किसिमबाट न्यायालयलाई प्रभावमा पारियो त्यो कुरा नेपालीहरूले बुझ्नु पर्यो पहिला प्रभावमा पारिएको त अहिलेसम्म यो 72 संविधान अहिलेसम्म लागू भइराखेको छ र हिजोको जुन सिफारिस भएको छ नि त्यो सिफारिसको पूर्व अवस्थासम्म प्रभावमा परेको पारिएको हो हामीसित वर्गेलकै प्रमाणहरू छन् हामी सबै तपाईँको रेडियो कार्यक्रममा सबै आम नेपालीहरूलाई देखाउन सुनाउन सक्दैनौँ है तर समस्या के हो भने यो सिनियरिटी मिचियो भनेर रोल क्रम मिचियो भन्ने जुन रोदन क्रन्दन चल्याएको छ नि अहिले यो सिनियरिटी देखाएर कहिले काङ्ग्रेस कहिले माओवादी कहिले एमाले अनि वा कहिले के भनेर जसरी हिसाब गरेर नियुक्ति गर्दाखेरि नै सुन्नुहोस् है धारा संविधानको धारा 153 हेर्नुहोस् धारा 153 बमोजिम न्याय परिषद नबनेकै बेलामा कल्याण श्रेष्ठ अग्नि खरेल समेतले 11 न्यायाधीशहरूलाई अवैध रूपमा नियुक्ति गर्दाखेरि नबोल्नेहरू संविधानविदहरू जसलाई मैले यो संविधानविद दुःखले दुःखका साथ भन्नुपर्छ बुद्धिजीवीहरू, मैले पेटजीवीहरू भन्ने गर्छु। तिमीहरू टाउकोबाट बोल्दैनन्, पेटबाट बोल्छन् हो। त्यति बेला न्याय परिषद नभएकै बेलामा 11-11 जना न्यायाधीशहरू नियुक्ति गर्दाखेरि नबोल्नेहरूको नैतिकता के अहिले सुन्नुहोस् है। अनि त्यो प्रथा चल्दै जाँदाखेरि के हुन्थ्यो भने यथास्थितिवादी क्या, ठूला दलहरूले न्याय परिषदमा आफ्नो मान्छे पठाउने, न्याय परिषदहरूले कहिले काँग्रेस ठूलो छ भने काँग्रेसलाई एक नम्बर बनाएर पठाउने, अनि एमालेलाई पठाउने, माओवादीलाई पठाउने, त्यस्तो किसिमको काम गरिसकेपछि, तर मलाई लाग्छ माओवादीहरू त्यसमा सर्वोच्चमा चाहिँ छैनन् है, मैले माओवादी भने त्यो प्रथा
4: अब त माओवादी नै छैन नि,
5: हजुर
4: अब त माओवादी नै रहेन नि भनेको माओवादी नै,
5: अब त छँदै छैन नि माओवादी को रहेछन्, अब त नेपालीहरूले चिने होला नि, बिचरा माओवादी बनेर लड्ने छातीमा छर्रा बोकेर हिँड्नेलाई थाहा भयो होला नि अहिले होइन। अब यिनीहरू त बाहिर देशमा बसेर हाम्रो देशभित्रका 17,000 मार्नेहरू, 5,000 जिम्मा लिनेहरू, त्यो 5,000 मुद्दामा म आफै पनि लडिराखेको छु, बिचारा दिन अझै पनि छ है, यस्तो स्थिति हो। त्यसकारण म के भन्दछु तपाईँलाई भने यो रेडियो मार्फत नेपाली आम जनताहरूलाई
4: लाखौंले सुनिराख्नु भएको छ, देशभरि यो रेडियोलाई चाहिँ 350 रेडियोले प्रसारण गरिरहेका छन्, लाखौं जनताले
5: मलाई भन्न चाहन्छु, अहिलेसम्म यो 36 वर्षसम्म संविधान र कानूनको नाममा प्राविधिक रूपमा मिलाएर कहिले काँग्रेस कहिले एमाले यो गठबन्धनकारीहरू जसलाई म ठगबन्धन भन्छु, यिनीहरूले अक्रान्त तुल्याएपछि अनि यही संवैधानिक परिषद ओलीजीले 52 जना यो संवैधानिक नियुक्ति दिँदाखेरि त्यो सर्वसम्मतले पारित गर्नुपर्ने अवस्थालाई भएको कानूनलाई मिचेर मारेर अध्यादेश ल्याएर सामान्य कानूनबाट त्यसलाई अनुमोदन गर्न सक्ने भएपछि रिक्त रहेको बेलामा अवैध रूपमा फेरि न्याय परिषद नहुँदै 11 जना पनि नियुक्ति हुने, ती 11 जना मध्येबाट फेरि प्रधान न्यायाधीश पनि नियुक्ति हुने अवैध रूपमा, त्यस्तो स्थिति आइसकेपछि त्यो अवैध नियुक्ति प्रधान न्यायाधीशको अवैध नियुक्तिलाई दायर भएको 3-3 वटा रिट निवेदनहरू दर्ता नगर्दाखेरि पनि नबोल्ने बार एसोसिएसन र यी बुद्धिजीवी भनाउँदाहरू जसले अदालतको ठेक्का सिन्डिकेटबाट चलाए अहिलेसम्म आफ्ना फर्मका मान्छेहरू न्यायाधीश बनाए हो, अनि यथास्थितिवादको भजन गाउँदै पेट पालेर बसे र व्यवस्था बिगारे, राजनीति बिगारे, यो दलीयकरणमा प्रभाव, यो नेगेटिभ प्रभाव पार्ने काम गर्ने सबै यो वकिलहरूले गरे, यी वकिलहरूको जात म त्यसैमा पनि पर्छु दुर्भाग्यवश,
4: तर एउटा कुरा नि श्रेष्ठ सर, एउटा कुरा के भयो भने नि जस्तो ल ठिक छ, छजना सबैजना योग्य हुनुहुन्छ होइन, छजना योग्य मध्येको चाहिँ एउटालाई अहिले संवैधानिक परिषदले संसदीय सुनवाईका लागि सिफारिस गर्यो, डाक्टर मनोज कुमार शर्मालाई श्रीमान होइन। तर आजको दिनमा चाहिँ हिजो सपना प्रधान मल्लजीले अभिव्यक्ति कानून दिवसका अवसरमा बोलेको स्पिच न्यायालय सुन्नुभएको छ होइन, उहाँले भन्नुभएको छ अब न्यायालयलाई आज्ञाकारी बनाउने, द्वितीय सरकारको दम्ब देखाउने, महाभियोगको त्रास देखाउने, यसरी चाहिँ न्याय सम्पादन हुन सक्दैन, न्यायालय चल्न सक्दैन, सबै न्यायाधीशहरूलाई म आग्रह गर्न चाहन्छु तपाईँहरू तपाईँ हामी एक ठाउँमा उभिनुपर्छ भन्दै गर्दाखेरि 17 जना न्यायाधीशहरू एउटा लाइनमा हुनुहुन्छ अहिले होइन, यसले चाहिँ अब कोल्ड वार शुरू भएको हो न्यायालय र कार्यपालिका बीच।
5: 17 जना न्यायाधीश कुन लाइनमा हुनुहुन्छ भन्नुभयो,
4: 17 जना न्यायाधीश लगायत धेरै न्यायाधीशहरू छ यसको विरूद्धमा हुनुहुन्छ आजको दिनमा,
5: कसको विरूद्धमा, आजको सिफारिसको विरूद्ध,
4: सिफारिसको विरूद्धमा,
5: मलाई त्यस्तो लाग्दैन, कुनै समारोहमा कोही मान्छेले बोलिराख्दाखेरि उहाँको समर्थन गरेर जस्तो बोल्नु डरकै कुरा होला। म भन्छु न्यायपालिकाका सबै न्यायाधीशहरू यसको विरूद्धमा छन् भने राजीनामा दिएर गयो भने त अर्को आउँछ नि, के फरक पर्छ, कालो जान्छ गोरो आउँछ,
4: त्यो सम्भावना छ आज,
5: अब किन सम्भावना हुँदैन, अहिलेसम्म त यो मठाधीशहरू नै नियुक्ति गर्ने काम भएको हो, त गोजीका मान्छे क्यालकुलेट गरेर कति वर्षसम्म काँग्रेसको लाने, कति वर्षसम्म एमालेको लाने भन्ने भयो होइन सर्वोच्चमा, त्यसका विरुद्ध त हामीले मुद्दै गरे आउँछ हो, त्यस्तो विषयमा मुद्दामा बोल्न नआउने बुद्धिजीवीहरू, संविधानको बलात् एक किसिमको संविधानमाथि एकदमै ठुलो प्रहार भएको छ, त्यसमा नबोल्ने, मुद्दा हामीले उठाएका छौँ त्यसमा सहभागिता हुन नआउने, बार एसोसिएसन चेक नगर्ने, त्यस्तो संविधानको इस्युहरूमा। अनि अहिले तपाईँ यति कुरा मान्नुहोस् न, तपाईँहरूले के हेर्नु जरुरी छ भने नि, यो धारा 129 जस्तो लाग्छ मलाई, हुन्छ है, त्यसको उपधारा 3 हेर्नुहोस्, त्यसलाई हेर्दाखेरि प्रष्ट थाहा हुन्छ यो के हो भनेर, धारा 100 उपधारा तीनमा व्यवस्था गरेको छ कि त्यसले के भन्छ भने यो न्यायाधीश सर्वोच्चको न्यायाधीश हुनुको लागि सर्वोच्च अदालतमा तीन वर्षसम्म को अनुभव छ भने त्यो मान्छेलाई न्यायाधीश बनाउन सकिन्छ भनेर भन्छ है। अब त्यो कानुनी व्यवस्थालाई त्यो संवैधानिक व्यवस्थालाई कहाँबाट उहाँहरूले त्रुटि देखाउने हो त्यो देखाउन सक्नु पर्यो नि। अनि सिनियरिटी मिच्न पाइँदैन भनेर कहाँ लेखा छ? अब तपाईँ एउटा कुरा विचार गर्नुहोस् न, नेपालीहरूले बुझ्नुपर्ने कुरा, त्यो न्याय परिषदले छजना न्यायाधीश किन पठाएको?
4: त्यो योग्यता भएर पठायो उसले,
5: हो योग्यता पुगेपछि योग्य हुन्छ भनेपछि अनि योग्य छजना मध्ये योग्य लाग्ने मान्छेलाई संवैधानिक परिषदले पिक गरेको छ भने त्यसमा समस्या के हो? किन रोदन क्रन्दन त्यसका लागि? अनि रोदन क्रन्दन गर्नेहरूकै पक्षका मान्छे गएपछि त्यो संविधान बोजिम ठिक हुने, कानुन बोजिम ठिक हुने, अरू नहुने होइन त? भनाइको कुरा त त्यही होला नि होइन?
4: तर आजको दिनमा चाहिँ संवैधानिक परिषदलाई तीनजनाले निर्णय गर्न सक्ने गरी हिजो यहाँले भन्नुभएको छ, केपी शर्मा ओलीका पालामा 2000 मलाई लाग्छ 77 सालतिर जस्तो लाग्छ, उहाँले चाहिँ दुईजनाले चाहिँ संवैधानिक परिषदमा निर्णय गर्न गर्ने गरी, त्यो तत्कालीन बेला राष्ट्रिय सभामा गणेश तिमिल सिन्हा हुनुहुन्थ्यो, प्रधानमन्त्री उहाँ आफै हुनुभयो, दुईजनाले निर्णय गरेर भकाभक नियुक्ति भएकै हो होइन? त्यो चाहिँ त्यो प्रक्रिया चाहिँ हिजो चल्यो। आज तीनजनाले बालेन शाहको सरकार आइसके पछाडि राज्यसभाको सरकारले तीनजनाले निर्णय गर्न पाउने गरी अध्यादेश सिफारिस गर्यो र त्यो अध्यादेश राष्ट्रपतिले दोस्रो पटक जारी गर्नुभयो। तर त्यहाँ चाहिँ दुईजनाको नोट अफ डिसेन्ट छ, अब प्रतिपक्षी दलको नेता र चाहिँ राष्ट्रिय सभाको अध्यक्षको नोट अफ डिसेन्ट छ, यद्यपि यो प्रक्रिया अगाडि बढ़िसकेको छ होइन? अब यसले जुन किसिमले आज चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मा होइन जसरी प्रधान न्यायाधीशमा सिफारिस, यसले चाहिँ एउटा के बहस पैरवी गर्यो भने अब हिजोको 93 सालसम्म को को प्रधान न्यायाधीश बन्ने भन्ने सूची आजबाट चाहिँ ब्रेक भयो होइन? अब चाहिँ त्यो टुट्यो, अब प्रतिस्पर्धाका आधारमा सर्वोच्च अदालतमा न्यायालयमा प्रधान न्यायाधीश नियुक्ति हुन्छन्, को प्रधान न्यायाधीश बन्छ भन्ने कुरा उनीहरू आफैलाई पनि थाहा हुँदैन, कार्य सम्बन्ध राम्रो हुन्छ भने यसको के पोजिटिभ मेसेज पोजिटिभ भाइब गएको हो? त्यसो भए
5: बिल्कुलै त्यही हो, त्यही हुनुपर्छ। तपाईँ यहाँनिर बुझ्नुहोस् न, सबै नेपालीहरूले बुझ्नुपर्ने कुरा के हो भने मेरा दलका मान्छेलाई आज नियुक्ति गर्दाखेरि यति वर्ष पछाडि यति वर्ष न्यायाधीश प्रधान न्यायाधीश खान्छ भने हिसाब गरेर नियुक्ति गर्न पाइन्छ? त्यसरी नियुक्ति भएको हो? सुन्नुहोस्, न्याय परिषद नै नहुँदाखेरि न्याय प्रधान न्यायाधीश बनाउने हिसाबले नियुक्ति गरियो हरिकृष्ण कार्कीलाई, त्यसपछि विशम्बर, त्यसपछि प्रकाश मानसिंह राउत, अनि त्यही क्रम भङ्ग भएको हो अहिले। त्यो ठिक हो? त्यो भन्छ तपाईँहरू छलफलमा ल्याउनुहोस् न, हामी आउँला नि, ल सार्वजनिक चौतारीमा बसेर छलफल गरौँ न, टुडीखेलमा बसेर छलफल गरौँ न, यी यी संविधानविद भन्नेहरूसित जसले यो त्रुटि भनेको छ। मैले हेर्नुहोस्, यो संविधानको प्राविधिक रूपमा अहिले जस्तो सिफारिस भएको छ त्यसैलाई मात्रै बोलेको छु है। भालिन सरकार के हो कस्तो हो भन्ने कुरामा हाम्रो किसिमको आफ्नो रिजर्भेसन छ, तर सरकार जेसुकै भए पनि उसले राम्रो काम गरिराखेको छ भने राम्रो काम गरेकोलाई राम्रो भन्नु पर्यो, नराम्रो गरेकोलाई नराम्रो भन्नु पर्यो हो। अहिले यो बदमाशीपूर्ण तरिकाले संवैधानिक प्रावधानलाई जसरी डिरेल गर्ने काम गरिएको छ, आफ्नो गोजीका मान्छेहरूलाई भर्ना गर्ने प्रधान न्यायाधीश बनाउने काम भएको थियो, त्यसलाई तोड्ने काम भएको,
4: कम्फर्टेबल त सबैले चाहिँदो रहेछ नि त होइन?
5: हजुर,
4: कम्फर्टेबल त सबैले चाहिँदो रहेछ नि त, बालिन्जीलाई पनि कम्फर्टेबलै चाहियो नि होइन? अहिले
5: तपाईँले त्यसरी भन्न त भने चाहियो होला, त्यो के होला, अझै उहाँहरूले सिफारिस त गर्नुभयो होइन? सिफारिस गरेको व्यक्तिले कस्तो काम गर्नु त्यो हेर्न बाँकी छ, हामी कामको गुण र दोषका आधारमा त्यसको टिका टिप्पणी गर्छौँ, हामी त्यसका लागि अझै तयारै छौँ र हामी सजेस्टिभ वेमा एउटा सल्लाह दिने हिसाबले हामीले बोलिराखेका छौँ। काम चाहिँ गर्नुपर्छ नि, फेरि नियुक्ति मात्रै क्रमभङ्ग गरे, कांग्रेस र कम्युनिस्टको क्रमभङ्ग त हामीले तोड्यौँ भन्ने कुरा मात्रै ठुलो होइन भन्ने कुरा त हामी बोलि नै राखेका छौँ।
4: कंग्रेस र कम्युनिस्टको क्रमभङ्ग त तोडेर चाहिँ अब कसको आउनुभयो यतिखेर, के छ चर्चा ध्रुवलालजी?
5: त्यो यस्तो छ, तपाईँ पृष्ठभूमि हेर्नुहुन्छ भने अहिलेकै प्रधान न्यायाधीश पनि र जसलाई भङ्ग गरियो र सपनाजीलाई ल्याइएन उहाँहरू एउटै पृष्ठभूमिको मान्छे हो,
4: हिजो
5: मैले जानेसम्म
4: हिजो
5: है। अब म के भन्दछु भने हेर्नुहोस् है, हामीले त्यसकारण यो संविधान जिउँदो छैन यसलाई फाल्नुपर्छ, अदालतमा समग्र रूपमा ओभरहाउलिङ गर्नुपर्छ, पुनर्संरचना गर्नुपर्छ, पुनर्नियुक्ति गर्नुपर्छ भन्ने मान्यता म अझै पनि राख्दछु, म त्यही लडाईँमा छु अझै पनि
4: हो।
5: त्यहाँ धेरै न्यायाधीशहरू छन्, तपाईँले कतिजना मान्छे अहिले यो सिफारिसको विरुद्धमा उभियो भन्नुभयो नि, सबैलाई महाभियो लाग्ने प्राय खालका मान्छेहरू छन् त्यहाँ, प्राय है, अपवाद होला नि,
4: महाभियोग पनि त सम्भव छैन नि त श्रेष्ठजी,
5: महाभियोग सम्भव किन छैन?
4: कसरी छ महाभियोग सम्भव? दुईटै छ सदन?
5: होइन होइन, सुन्नुहोस् न, सिफारिस त गर्न सक्छ नि, प्रस्ताव त अगाडि लान सक्छ नि, दुईटै चाहिँदैन नि प्रकाश सर।
4: एकैचोटि सत्र एकैचोटि कतिजनालाई निलम्बन गर्ने भन्ने कुरा आउँछ नि त, अन्तर्राष्ट्रिय छवि के हो नेपालको न्यायालयको?
5: खराबले किन निलम्बन नगर्ने? तपाईँहरू यस्तो तदर्थवादी कुरा गरेर हुन्छ?
4: होइन, नेपालको अन्तर्राष्ट्रिय जगतमा न्यायालयको छवि के हुन्छ त्यसो भए? एकैचोटि भट्टाभट महाभियोग लाउँछ,
5: न्यायालयको छवि अहिलेसम्म नराम्रो छ, राम्रो पार्ने प्रयास भयो भन्ने हुन्छ। त्यो कान खोलेर सुन्नु, त्यस्तो हो नि। अब सुन्नुहोस्, अघि मैले भने नि तपाईँको त्यो उपधारा 3129 हो है, मैले अहिले याद आयो मलाई, त्यसको उपधारा 3 त स्पष्टै भनेको छ नि, कहाँ छ त्यसमा त्यो सिनियर भएको अगाडि क्रमको मान्छेलाई ल्याउनै पर्छ भन्ने? वकिलहरूले त्यस्तो बोल्ने हो, संविधानविदहरूले? त्यही त मैले भने नि, अहिलेसम्म यिनीहरूको खेती झुटमुट सल्लाह दिने, संविधानलाई हुँदो नहुँदो तरिकाले व्याख्या गर्ने, अनि राजनीतिक नेताहरूको स्वाद अनुसारको व्याख्या गर्ने, के कानून कस्तो हुनुपर्छ, संविधान के हो त्यो ठ्याक्कै नभन्ने, अनि नेताहरूले जे चाहिराखेका छन् त्यस अनुसारको व्याख्या गर्ने, त्यसरी आफ्नो मान्छेहरू पुर्याइएको अवस्था भएको हुनाले अदालतमा हेर्नुहोस्, 5-5 रिपोर्टहरू अदालतका न्यायाधीश र वकिलहरूले बनाएको भ्रष्टाचार सम्बन्धी रिपोर्टहरू लुकाइएको छ। अब को प्रधान न्यायाधीशले त्यो रिपोर्टहरू कार्यान्वयन गर्नुपर्छ? हामी त प्रश्न छौँ त्यस विषयमा। अब अनि त्यही प्रथाबाट आएको कति फर्मका मान्छेहरू, कतिजना न्यायाधीश भएका छन्, ककसले पठाएका छन्, अहिले को कराइराखेको छ तपाईँले देख्नु भएको छ? तपाईँले बुझ्नु भएको छ को कराइराखेको छ? हिजो सिन्डिकेट चलाएर अदालतलाई प्रभाव पार्ने ठुल्ठूला बनाउँदा वकिलहरू, जसले जनताहरूले बिचरा ठुला भन्छ, हामीले यिनीहरूलाई ठुला सिन्डिकेटरहरू भन्छ। सुन्नुहोस् है, शब्दहरूको प्रयोग नगरौँ, मैले धेरै ठाउँमा बोलेको छु, यिनको विषयमा बोल्न पनि मलाई लाज लाग्छ हो। यिनीहरू कराइराखेका छन्, यिनीहरू ती वकिलहरू कराइराखेका छन् जसले ललिता निवास उजाका सार्वजनिक जग्गालाई, सरकारी जग्गालाई माफियाहरूको पक्षको हो, माफियाको पक्षमा आउनुपर्छ भनेर बहस गर्छन् हो, त्यस्ता मान्छेहरू जसले सर्दु जलाधारको, जसले यो सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गाहरू व्यक्तिको नाममा दर्ता हुनुपर्छ भने ठुला वकिलहरू, वकिलहरूको अपवाद, वकिलहरूको वास्तवमा एकदमै यो लाजका पोकाहरू हुन् यिनीहरू। यिनीहरूलाई हामी मुद्दा लडाएछौँ, अस्ति सर्दु जलाधारको मुद्दा हामीले फिर्ता ल्याएका छौँ। कल्याण श्रेष्ठले यही सुशीला कार्कीले यो सर्दु जलाधारको जग्गा माफियाहरूको पक्षमा जानुपर्छ भन्ने फैसला आदेश दिएको, हामीले जेएनजी आन्दोलन अगाडि नै मुद्दा तयार गरेको अख्तियारमा।
4: सुशीला कार्कीजीको पनि त आपत्ति छ नि त यो क्रमभङ्गता मिसेकोमा,
5: त्यसै भएर त उसलाई क्रमभङ्ग त्यही हिजो जे गरेको थियो त्यही गर्न पाइएन, अब मेरा चिनेका मान्छेले गर्न पाएन भनेर रोएको हो नि त। तपाईँले त्यो बुझ्नु पर्यो नि। अनि हिजोको जुन भाषण आएको छ नि,
4: सपना प्रधान मल्लजीले त भनिसक्नु भएको छ, अब एकजुट हुनुपर्ने बेला आयो है यो, अब हामी आज्ञाकारी होइन, हामी त अलिकति स्ट्रङ तरिकाले जानुपर्छ, गर्नुपर्छ।
5: सुन्नुहोस् न, हिजो ठुला दलका आज्ञाकारी हुँदाखेरि आज्ञाकारी भइएन, ठुला दलले प्रधान न्यायाधीशको हुने भनेर न्याय परिषदै नबनिकन नियुक्ति गर्दाखेरिको हिसाब गरेर नियुक्ति गर्दाखेरि त्यति बेला त्यो संवैधानिक भयो, राजनीतिक भएन? आज संविधान बमोजिम, संविधानको धारा 129(3) बमोजिम सिफारिस गरिँदाखेरि त्यो असंवैधानिक भयो, कहाँको तर्क हो यो? त्यो सबै यो वकिलहरू होइनन् यस्ता यस्ता तर्क गर्नेहरू। अनि त्यो प्रधान न्यायाधीशको कुरा गरिरहनु भएको छ सुशीला, त्यो सुशीला न्यायाधीश हुनुको लागि हिजो अन्तरिम सरकारको प्रधानमन्त्री हुनुको लागि कहीँबाट लागेको मान्छे थिएनन्। मैले भनेको छु हिजोको अन्तर सम्वादमा, केवलमा ल्याउनुहोस् न, हामीलाई सँगै राख्नुहोस् त, अनि हामी देखाउँछौँ को के हो भनेर, प्रमाण देखाउँछौँ नि हामी, बोल्दैनौँ मात्रै। त्यसकारण जनताहरूलाई दिग्भ्रमित गर्ने काम भएको छ। अब एउटा कुरा के हुन सक्छ भने, यो आइसके पछाडि पनि मनोजीले जो सामान्य पदमा जाँदै हुनुहुन्छ, सम्मानित पदमा जाँदै हुनुहुन्छ, उहाँले मैले भनेको 5 प्रतिवेदनहरू कार्यान्वयन गर्न सक्नुहुन्न, न्याय परिषदलाई सुधार गर्न सक्नुहुन्न, त्यहाँ थातिरहेका मुद्दाहरू राजनीति

0: गरेको मिलेन यहाँ संवैधानिक तम्बिचियो भनेर परेका मुद्दाहरू हिजो कामु भएर सिनियर भएर बस्ने न्यायाधीशले किन चिन्न नसकेको, किन त्यसरी पन्था आउनु मिल्छ? अनि त्यो मुद्दा विचाराधीन हुन आउँदै चुनाव ठिक छ भनेर भन्न मिल्छ? चुनाव गराउनको लागि चुनाव गर्नुभन्दा अगाडि त्यो फैसला आदेश दिनु पर्थेन अदालतले? यस्ता कैयौं कुराहरू छन्, यिनले टेबलमा आएर हामीलाई ल्याउनुहोस् न, दुवै टेबलमा ल्याएर के भन्छन्? अहिले त जनतालाई भ्रम पार्ने काम भएको हो यो, बिल्कुलै संविधान बमोजिम भएको छ। भालेन सरकारसँगको हाम्रो आफ्नै किसिमको मान्यता हो, हामीले समर्थन पनि गरेका छौँ, विरोध पनि गरेका छौँ, हामी हेरिरहेका छौँ। त्यो हेर्ने क्रममा उसले गरेको जुन संविधानको अदालतको राज्य संयन्त्र मध्येको सबभन्दा महत्वपूर्ण संयन्त्र न्यायपालिकाको विषयमा जे जस्तो तरिकाले राजनीतिक कब्जा जमाइएको अवस्था थियो त्यसलाई तोड्नका लागि अहिले धारा 129 को उपधारा 3 बमोजिम जसरी प्रष्ट रूपमा तीनजना मध्ये छजना मध्ये एकजनालाई छान्न पाउने कानूनले त्यो संविधानले बाटो दिएको छ, त्यो अनुसार गरेकोमा काहीँ पनि त्रुटि छैन। अब तपाईँले हेरिदिनुपर्ने कुरा के हो भने त्यो न्याय परिषदमा त सपनाजी आफै हुनुहुन्थ्यो नि, किन पठाउनु भएको त्यो छजना भन्दा? छजनालाई पठाउनुको अर्थ के? कुनै पनि योग्य छ अब संवैधानिक परिषदले छान्न सक्छ भने होइन, यस्तो कुरालाई यो घाम लागेको घामलाई घाम होइन भनेर आँखा टाला जस्तो कुरा गरेर गर्नुहुन्छ कानुन बुझ्ने मान्छेहरूले? अनि हिजोको भाषण हेर्दाखेरि सुन्नुहोस् है, त्यो न्यायाधीशले दिने भाषण होइन, त्यो विशुद्ध राजनीतिक भाषण हो। हिजोको भाषणले उहाँहरू राजनीतिक कब्जामा हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित भएको छ, गलत कुरा भएको छ, जनताहरूले यसरी बुझ्नु पर्यो। हेरौँ न अब के गर्छ भालेनले, गरेन भने फेरि तपाईँ फेरि सल्लाहमा आउँला नि, फेरि हामी नै विरोध गर्छौँ नि। हामी त कसैलाई राष्ट्रपतिदेखि प्रधान न्यायाधीशहरू, छजना प्रधान न्यायाधीश अख्तियारका प्रमुखहरू, संवैधानिक निकायका प्रमुखहरू सबैलाई मुद्दै हालेर बसेका छौँ त। अनि यो तपाईँले डार्क फाइलको केसलाई राम्रोसित अनुसन्धान गर्नुहोला, डार्क फाइलमा न्यायिक धर्म र मर्यादाको हुर्मत लिएका छन् 11 जना न्यायाधीशहरूले, त्यसमा 11 जनालाई कारवाही हुनुपर्छ भनेर जेएनजी आन्दोलन पहिला नै संसदीय सचिवालयमा मुद्दा दर्ता गर्ने मान्छे सत्य र न्यायको खोजी अभियान हो, त्यसलाई मैले लिड गरेका छु। त्यो फाइल मात्रै अहिले पल्टायो भने पनि यो सबै रोदन क्रन्दन सिद्धिन्छ, उखुबारीका स्याल गराएका हुन् यिनीहरू, यसको कुनै पनि अर्थ छैन।
1: हस् वरिष्ठ जुक्ताज्यू, यहाँलाई समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता संविधान वित ध्रुवलाल श्रेष्ठ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सूचना सूचना सूचना। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा यही वैशाख 26 गते शनिबार थापाथली प्रसूति गृहका स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ डाक्टर सन्ध्या अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सजल तनावासु तथा रेडियोलोजिस्ट डाक्टर अमित ठाकुरद्वारा विशेषज्ञ सेवा सञ्चालन हुने भएकाले समयमै नाम दर्ता गराई सेवा लिनुहुन अनुरोध गर्दछौ। अग्रिम टिकट बुकिङको लागि सम्पर्क नम्बर 010-520-283। शहीद मेमोरियल अस्पताल धादिङ बेसी बीच बजार राष्ट्रिय वाणिज्य बैंक अगाडि।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रेडियो बिहानी 97.6 MHz।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता खिमलाल भट्टराई हुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
0: धन्यवाद खेमजी।
1: होइन, बालिन सरकारले भनौ वा चाहिँ अहिले संवैधानिक परिषदले न्यायालयमा क्रमभंगता गरेर चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। संसदीय सुनवाई समितिमा उहाँका विरूद्ध उजुरी आह्वान गरिएको अवस्था छ। अब हिजो राजनैतिक दलको हस्तक्षेप थियो न्यायालयमा, दबदबा थियो, अब चाहिँ न्यायालयलाई सफा बनाउनुपर्छ भन्ने उहाँहरूको लक्ष्य सहित सिफारिश गरिएको भनेर चाहिँ कानूनविदहरूले अहिले व्याख्या विश्लेषण गर्दैछन्। यहाँलाई कस्तो लाग्यो?
0: अब अहिले चाहिँ अब यो समग्रमा अहिलेसम्मको बालेन सरकारको चाहिँ चल्ने तरिका हेर्दाखेरि यो चाहिँ अब लोकतन्त्रको स्थापित मूल्य र मान्यता विपरीत गएको देखिन्छ र उहाँहरू

0: सर्वसत्तावादी र एउटा अधिनायकवादी ढंगले चल्न खोजेको त प्रस्तुत देखियो. उहाँले चाहिँ अब संवैधानिक परिषद को जसरी चाहिँ उहाँले अध्यादेश ल्याएर जुन प्रावधानहरू राखेर अगाडि बढ्न खोज्नुभयो यसबाट त्यही नै पुष्टि हुन्छ. र अर्को कुरा, अहिलेसम्म चाहिँ बालनी सरकारले जे जति कामहरू गर्यो हामीले हेर्दाखेरि जे जति कामहरू गरेको छ र जे जस्तो तरिका अप्नाएको छ यसबाट बालनी सरकारप्रति जनतामा पनि जुन खालको एउटा आशा र विश्वास थियो त्यो पनि धर्मर त भइ नै सक्यो. हामीले गल्ती गर्यौं भन्ने ठाउँमा उहाँहरूले पुर्याइ नै सक्नुभयो. उहाँले चाहिँ चार पाँचवटा तपाईँले पछिल्लो संवैधानिक परिषद त छँदैछ त्यो त उहाँहरूले गलत गरि नै
1: हाल्नु सबैले कम्फर्टेबल त खोज्छन् है. 2077 सालमा तपाईँकै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि दुईजनाले निर्णय गर्न पाउने गरी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल सिन्हा र प्रधानमन्त्रीले नै भाग सिफारिश गर्ने गरी त बना ल्याउनु भएको थियो नि त होइन अध्यादेश.
0: होइन होइन, त्यस्तो चाहिँ नि त्यो परिस्थिति त्यो फरक हो. अहिले उहाँहरूको परिस्थिति फरक हो र अब त्यति बेला हिजो विगतमा चाहिँ गल्ती भयो नै भने पनि त्यसको पनि समीक्षा गर्नुपर्छ. तर संवैधानिक परिषदको मान्यता हामीले कसरी किन स्थापित गर्न खोजियो, किन संवैधानिक परिषदबाट यस्ता महत्वपूर्ण नियुक्तिहरू गर्न खोजियो भन्ने कुरा चाहिँ त्यो कुरा मुख्य कुरा हो. हामीले चाहिँ लोकतन्त्रलाई बलियो बनाउन खोजेको हो, हामीले चाहिँ संस्थालाई बलियो बनाउन खोजेको हो र चाहिँ एउटा खास ठाउँहरूमा पोलिटिकल इन्फ्लुएन्स नहोस्, त्यो मेरिटोक्रेसीमा त्यो जाओस् भन्ने उद्देश्यको लागि संवैधानिक परिषदबाट निर्णय गरेर त्यस्ता व्यक्तिहरू अथवा त्यस्ता संस्थाका प्रमुखहरू चाहिँ हामीले बनाउने भनेर त्यो संवैधानिक एउटा चाहिँ मान्यता संवैधानिक एउटा त्यो प्रावधान चाहिँ राखेर अगाडि आएको हो. हाम्रो मूल उद्देश्य भनेको राज्यका मूलभूत ठाउँहरूमा चाहिँ त्यो मेरिटोक्रेसीको रूपमा चाहिँ त्यो अगाडि बढोस्, त्यसमा चाहिँ राजनीतिक हस्तक्षेप नहोस् भन्ने चाहिँ त्यसको मूल आशय हो. त्यो कुरालाई त हामीले स्थापित गरेर जानु पर्यो.
1: राजनीति
0: भएको छ भने पनि त्यसको हामीले समीक्षा गर्नुपर्ने हुन्छ. तर हाम्रो असल परम्पराहरूलाई भत्काउन मिल्दैन, लोकतन्त्रको मूल्यलाई हामीले चाहिँ कमी हुन दिनु हुँदैन. संवैधानिक केही मान्यताहरू छन् त्यसलाई चाहिँ बोकेर अगाडि बढ्नुपर्ने हुन्छ. तर अहिले चाहिँ बालन सरकारले जुन अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी जुन अध्यादेश ल्यायो र त्यसमा जस्तो प्रावधान 50%ले निर्णय गर्न सक्ने भन्ने खालको प्रावधान जसरी ल्याइयो नि त्यो त एउटा चाहिँ बहुमतीय जुन सिद्धान्तहरू त्यसको त विपरीत गयो. त्यसकारणले उहाँहरू जसरी चल्न खोज्दै हुनुहुन्छ उहाँले त आखिरी मेरिटोक्रेसी भनेर भन्नुभयो तर उहाँहरू स्वयं चाहिँ आफ्नो मान्छेको खोजी गर्न थाल्नुभयो. त्यो नै उहाँको व्यवहारको चाहिँ एउटा खोट हो. त्यसकारण उहाँहरू जसरी चल्न खोज्दै हुनुहुन्छ
1: उहाँहरूले भन्नुभएको छ कि न्यायालयमा चाहिँ डाटा चेन्ज गर्नुपर्नेछ, न्यायालयमा सुधार गर्नुपर्नेछ. हिजोका राजनीतिक नियुक्तिहरूलाई चाहिँ अब 1594 नियुक्ति त खारेज भएका छन्, यद्यपि मुद्दा परेका छ. त्यसले अब न्यायाधीशहरूले के गर्नुहुन्छ, अदालतले के गर्छ, त्यसको फैसला त पछि आउला, त्यो हेर्न बाँकी छ. तर सुशासनको विषयमा चाहिँ नो कम्प्रोमाइज भन्ने छ क्या सरकारको मेनमुटो.
0: त्यो कुरा चाहिँ उहाँहरूले भन्ने एउटा गर्ने तरिका चाहिँ अर्को देखियो. उहाँहरूको भन्न चाहिँ उहाँहरूले अब यहाँ सुशासनको लागि भनेर नारा चाहिँ सुशासनको दिनुभयो तर कुशासनको सुरुवात आफैले गर्नुभयो. सुरुवात नै राजनीतिक नेतृत्वको प्रतिशोधपूर्ण गिरफ्तारी उहाँले गर्नुभयो. सुकुम्बासी बस्तीमा चाहिँ बिना छानबिन हठात र बलात् डोजर चाहिँ चलाउने काम उहाँहरूले गर्नुभयो. ठूला व्यापारी व्यवसायीहरूलाई आतंकित बनाउने गिरफ्तारी गर्ने काम पनि उहाँहरूले गर्नुभयो. विद्यार्थी युनियन ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने खालका निर्णयहरू पनि उहाँहरूले गर्नुभयो. सामाजिक सञ्जाल मिडियामाथिको जुन अङ्कुश हो त्यो कुरा पनि हामीले देखि नै हालियो. पछिल्लो चाहिँ नि यो संवैधानिक परिषद सम्बन्धी अध्यादेश, अरू अध्यादेशहरू र जुन तरिकाबाट उहाँहरू चल्न खोज्दै हुनुहुन्छ यो सबै कुरालाई हेर्दाखेरि चाहिँ उहाँहरूको बाटो भनेको चाहिँ सर्वसत्तावादी बाटो हो, अधिनायकवादी बाटो हो. यसले न त लोकतन्त्रलाई बलियो बनाउँछ, न जनतालाई अधिकार सम्पन्न बनाउँछ, न त आजको चाहिँ नि जनताको अपेक्षा बमोजिम विकास र समृद्धि नै अगाडि बढ्छ, जनताको जीवनमा नै परिवर्तन आउँछ. त्यसकारणले गर्दाखेरि चाहिँ बालन सरकार जसरी अगाडि बढ्न खोजिरहेछ यो गलत छ र उहाँहरूले आफूलाई सच्याउनुपर्छ. त्यही नै हो.
1: अब अहिले नेकपा एमाले चाहिँ कसरी हेरिरहेको छ यी गतिविधिहरूलाई? तपाईँहरू त एकदम कमजोर हुनुहुन्छ प्रतिपक्षीका हिसाबले पनि होइन. नेकपा एमाले त निकै ठुलो बलड्याङ खायो नि त यो निर्वाचनमा.
0: होइन, हामी आफू चाहिँ सम्हालिँदैछौ र हामी आफू सम्हालिएर आफूलाई चाहिँ समयानुकूल परिवर्तन गरेर अनि हामीले चाहिँ यो सरकारका चाहिँ गतिविधिहरूलाई त्यस बमोजिम जवाब दिने तयारी हामीले गरि नै रहेछौँ। यो सरकारको यो ढाँचाका चाहिँ यो सरकार अगाडि जान सक्दैन। र अर्को कुरा, हामीले चाहिँ यी विषयहरूलाई यसको खण्डन मण्डन त हामीले गरि नै रहेछौँ, तर पनि के हो भने सरकारको 100 दिनसम्म चाहिँ कम्तीमा पनि यो लोकतन्त्रको मान्यता छ 100 दिनसम्म चाहिँ पर्खिनेर हेर्ने भन्ने, अहिले त त्यो पनि गर्न पाइएन। सरकार यसरी अगाडि बढ्यो जुन गतिविधिले गर्दाखेरि चाहिँ जनतामा एउटा आतंक सिर्जना हुने स्थिति बनि नै सक्यो।
1: जनतामा आतंक सिर्जना भन्दा जनता त खुसी छन् कि अहिले बालेन सरकारको काम देखेर सबै हर्षविह्वल छन् नि जनताहरू त, होइन?
0: त्यो त तपाईँले छ नि,
1: तपाईँलाई थाहा छ। हेर्नुहोस् त, अहिले सुकुम्बासी बस्तीमा होइन अव्यवस्थित बसोबासीहरूलाई हटाइएको छ, कतिपय वास्तविक सुकुम्बासीको लगत लिएर चाहिँ उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्न खोजिएको छ। हिजो त तपाईँहरूको भोट ब्याङ्क रहेछन् कि भनेर आरोप लागिरहेछ।
0: केही उहाँहरूले केही गर्न खोज्नु भएको छैन, उहाँहरूले हटाउनु भयो, हटाउनु चाहिँ हटाइहाल्नु भयो, उहाँहरू जुन हिसाबले हटाउनु भयो बलात् रूपमा चाहिँ डोजर प्रयोग गर्नुभयो। र अर्को कुरा, तपाईँले त्यही हेर्नुहोस् न, सुत्केरी महिलाहरूको रुवावासी हेर्नुहोस्, वृद्ध बाबाआमाहरूको रुवावासी हेर्नुहोस्, बाल बच्चाहरू उहाँहरूले त त्यो खत्मै गर्नुभयो नि, उहाँहरूमा त अलिकति पनि मानवीयता देखिएन। उहाँहरूले त्यही काम गर्न सक्नुहुन्थ्यो, तर उहाँहरूको स्क्रिनिङ गरेर एउटा चाहिँ वास्तविक सुकुम्बासीको व्यवस्थापन गरेर गरेको भएदेखि वाहवाही भइहाल्थ्यो, तर उहाँहरूले स्क्रिनिङको आवश्यकता ठान्नु भएन, व्यवस्थापनको आवश्यकता ठान्नु भएन, 81 डोजर चलाउने काम गर्नुभयो। त्यो त अनुभव अमानवीय, एउटा चाहिँ मानवाधिकार विरुद्ध एउटा अमानवीय गतिविधिमा सरकार उत्रियो, त्यस कारणले कहाँ चाहिँ वाहवाही छ? देशभरि तपाईँले जुलिस निस्केको देख्नु न, गरिब जनताको चाहिँ गरिब मारिब उहाँका मान्छेहरू मिडियामा वाहवाही गराउँछ, जनतामा आतंक खाएको छ, आफ्नो जनता चाहिँ आहत एउटा फिल गरेको स्थिति छ। त्यस कारणले गर्दाखेरि यो बालेन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ, यदि बदलेन भने यसको आयु छुट्टियो। अब त्यही
1: होइन, कसरी आयु छुट्टिन्छ? 5 वर्ष त आयु छँदैछ नि।
0: जनताले जनता जसका सडकमा उत्रिसकेपछि कसरी हुन्छ भन्ने कुरा त तपाईँले देखिहाल्नु भयो नि।
1: भाद्र 23 र 24 अझै पनि राप ताप छँदैछ होइन मनमा?
0: हो, भाद्र 23 र 24 पनि एउटा घटना हो, एउटा उदाहरण त्यो पनि हुन सक्छ। तर बालेन सरकार जसरी आएको छ नि, त्यसै गरी यो छिट्टै चाहिँ फेरि फर्किने स्थिति नआउला भन्न सकिन्न। जनतामा चाहिँ एउटा आतंक
1: फेरि देशमा अर्को दुर्भाग्य हुन्छ, यसलाई नै सफल बनाउनुतिर लाग्नुपर्छ सबै मिलेर।
0: उहाँहरू सफल हुनु भनेको उहाँहरूको आफ्नो कार्यशैली बदलेर, उहाँहरू लोकतन्त्रमा प्रतिबद्ध हुनु पर्यो, संविधान र कानुन हुनु पर्यो, कानुनलाई भजी उडाएर देशको राज्य हुन्छ, प्रधानमन्त्री चाहिँ संसदमा बोल्ने होइन, अनि चाहिँ जनतालाई कुनै अपिल छैन, यत्तिकै चाहिँ फेसबुकमा लेखेर प्रधानमन्त्री चल्छ? यो लोकतन्त्रमा जनतालाई
1: प्रधानमन्त्रीको त हिजो एउटा राम्रो फोटो आएको छ नि त फेसबुकमा, तस्विर हेर्नुभयो सेतो ड्रेसमा?
0: फोटो ड्रेस चल्छ, उहाँको व्यक्तित्वप्रति मलाई भन्नु केही छैन। तर के हो भन्दाखेरि यो उहाँ चाहिँ लोकतन्त्र बमोजिम चल्नुपर्छ, लोकतन्त्रको मूल्य हुन्छ, मान्यता हुन्छ, त्यस बमोजिम हिँड्नु पर्यो, हामीले लडेर लिइरहेको लोकतन्त्र हो, त्यसको भावलाई उहाँले संविधान त्यसै बनेको होइन नि, यसमाथि यसको यो संविधान ल्याउने बनाउ, हामीले संविधान सभामा आएको संविधान हो, यसलाई कुल्चिने लोकतन्त्र भनेको हामीले लडेर लिएर आएको लोकतन्त्र हो नि, यसको यसमाथि जनताको रगत र पसिना छ। त्यस कारणले त्यस बनाउन हिँड्नु पर्यो नि, आज उहाँ जसरी हिँड्दैछ नि, यो चाहिँ यो होइन, र यसले जनतालाई सन्तुष्टि दिन्न, देशको आवश्यकता पनि पूरा गर्दैन, यो बुझ्नुहोस्।
1: हस्, किमलाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, नमस्कार।
1: नेकपा एमालेका नेता खिमलाल भट्टराई, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: मलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
3: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
4: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
1: भिटामिन डी,
5: भिटामिन बी12,
1: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो फुलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पर्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर,

0: मुक्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगम श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851878882, गोल्सी बजारको लागि 0104031 र 9200 बजारको लागि 9851249090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ
0: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता, अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्य मा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनु को साथै पुराना झोलाहरु पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट सदर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861705544। अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
15: छैन सर, के सोचिरहनु भएको छ?
14: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
15: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
16: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
17: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: फाटिसके नि बजार माउले कस्तो डुप्लिकेट जुत्ता चपलाइरा छ हजुरलाई के थाहा
1: हैन तिमीहरु अघि देखि किन झगडा गर्दै छौ
2: किन हुनु नि अस्ति भक्कर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै छ
1: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
0: किन नि बाबा
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
0: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
7: होइन के भो किन एक्लै गनगन गरिरहे
6: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
7: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
6: मंगल सुनजाति पसल निलकण्ठ नगरपालिका 3-20 बजार धादिङ
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
6: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 98141-7542 98160-2661 र 010-520-542
8: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
9: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यहीबाट ल्याएको त हो नि
10: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
11: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
10: 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
12: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
13: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
12: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
14: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
15: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
17: भइगो भइगो
12: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
19: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
18: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
19: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
18: 9860248543।
19: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
18: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
19: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
18: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
19: ल टिप्नुहोस्, प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
18: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
20: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
10: 98 61 97 65 47।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
14: बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
16: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
16: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
17: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
17: वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरुको खरीदमा आकर्षक अफर। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसले कर्णाली प्रदेश स्तरीय भेला गर्दै सम्बन्धी खबरबाट नेपाली कंग्रेसको कर्णाली प्रदेश स्तरीय दुई दिने भेला भोलि सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरू हुँदैछ। विशेष महाधिवेशनपछि पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यो भेला हुन लागेको हो। भेलालाई पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। भेलामा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, सांसदहरू, मन्त्री तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहनेछ। भेला मुख्यतया निर्वाचनको समीक्षा, सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशामा केन्द्रित रहने प्रतिष्ठानले जनाएको छ। दुई दिनको छलफलपछि कर्णालीको विकास, समृद्ध र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सुर्खेत घोषणा पत्र समेत जारी गर्ने तयारी छ। बलात्कार र बाल बालिका सम्बन्धी कसुरमा कड़ा सजायको व्यवस्था गर्न सरकारले संसदको आगामी अधिवेशनमा नयाँ विधेयक पेश गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जबरजस्ती करडी यौनजन्य हिंसा र बाल बालिका सम्बन्धी जघन्य अपराधमा संलग्नहरूलाई कड़ा सजाय सुनिश्चित गर्न कानूनी संशोधनको प्रक्रिया अगाडि बढ़ेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मन्त्री गौतमले बलात्कार र बलात्कारपछि हुने हत्या जस्ता गम्भीर कसुरमा पीड़ितलाई शीघ्र न्याय प्रदान गर्न अपराध संहिता लगायतका कानूनमा देखिएका अवरोधहरू पहिचान गरिएको बताउनु भएको छ। कानूनमा रहेका छिद्रहरूलाई हटाएर दोषीलाई कानूनी कठघरामा ल्याउन र दण्ड सुनिश्चित गर्न सरकारले गृह कार्य गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। देशभरका 130 भन्दा बढ़ी अस्पतालहरूमा विपन्न, असहाय र बिमारीसे बिरामीका लागि छुट्याइएका झण्डै 3200 बेडहरू खाली रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको निशुल्क स्वास्थ्य पोर्टलका अनुसार अस्पतालहरूले 10% बेड निशुल्क उपलब्ध गराउनु पर्ने सरकारी प्रावधान अन्तर्गत 3335 बेड छुट्याइएकोमा हाल 3184 बेड प्रयोगविहीन अवस्थामा रहेका हुन्। तथ्याङ्क अनुसार काठमाण्डुको वीर अस्पतालमा सबैभन्दा धेरै 396 थापाथली अस्पतालमा 358 बेड खाली रहेका छन्। यस्तै पर्साको नारायणी अस्पताल, पोखरा एकाडेमी अफ हेल्थ साइन्स र राष्ट्रिय ट्रमा सेन्टरमा पनि ठूलो संख्यामा निशुल्क बेड उपलब्ध छन्। मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा अस्पतालहरूको नाम र खाली बेडको संख्या अध्यावधि गरिएको छ, जसबाट बिरामी र तिनका आफन्तले सहजै जानकारी लिन सक्नेछन्। सरकारी मात्र नभई नेपाल मेडिकल कलेज र चितवन मेडिकल कलेज जस्ता निजी शिक्षण अस्पतालहरूमा पनि यो सुविधा उपलब्ध रहेको छ। सगरमाथा आरोहणका क्रममा लेक लागेर एकजना आरोहीको ज्यान गएको छ। सोलु दुधकुण्ड नगरपालिका साथका स्थायी बासिन्दा विजय घिमिरे विश्वकर्माको आज मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुग्नुभएका घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्न भएको थियो। उहाँलाई तत्काल उपचारका लागि बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभएको छ। ट्रेक नेपाल कम्पनी मार्फत आरोहण जानुभएका घिमिरेको शव हेलिकप्टर मार्फत लुक्ला पुर्याइएको छ। शव परीक्षणका लागि आज काठमाण्डुको त्रिवी शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ। उता मनाङको मनाङ निस्याङ गाउँपालिका 5 भ्राकामा घर मरमत गर्ने क्रममा आज तेस्रो तलाबाट खसेर एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुको भानु नगरपालिका 11 बस्ने 40 वर्षीय सुरेश विक रहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नया वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ। नयाँ

0: feels just right. यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर सरकारले भन्सार प्रशासनलाई आधुनिक र प्रविधि मैत्री बनाउन भन्सार नियमावली 2083 कार्यान्वयनमा ल्याएको छ यससँगै अब मालवस्तु जाँचपास गर्दा जोखिमका आधारमा छनौट प्रणाली अपनाइनेछ जस अन्तर्गत कम जोखिम भएका वस्तुलाई हरियो मार्गबाट तुरन्तै छोडिनेछ नयाँ नियमावलीले विश्वसनीय व्यवसायीहरूलाई आधिकारिक व्यावसायिक व्यक्तिको मान्यता दिई कार्यालय समय बाहेक पनि जाँचपासको सुविधा दिने व्यवस्था गरेको छ साथै सबै निकायका कामलाई एउटै प्लेटफर्ममा जोड्न राष्ट्रिय द्वार प्रणाली लागू गरिएको छ भने निजी क्षेत्रलाई समेत भन्सार वेयर हाउस सञ्चालन गर्न बाटो खुला गरिएको छ चालू आर्थिक वर्षको 10 महिनामा सरकारले 11.5 खर्ब रूपियाँ भन्दा बढ़ी बजेट खर्च गरेको छ महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल 19.64 अर्बको बजेट मध्ये हालसम्म झण्डै 59% खर्च भएको हो सरकारको प्रशासनिक र नियमित कार्यकाल लागि खर्चिने चालू बजेट 68% काटिसक्दा विकास निर्माणमा हुने पूँजीगत खर्च भने निराशाजनक देखिएको छ 4.7 अर्ब विनियोजन गरिएकोमा विकासतर्फ जम्मा 27% अर्थात 1.9 अर्ब रूपियाँ मात्र खर्च भएको छ मध्य पूर्वको तनावका कारण निर्माण सामग्रीको अभाव हुँदा विकास खर्च प्रभावित भएको बताइएको छ यस्तै राजस्व संकलनतर्फ पनि सरकारले लक्ष्यको जम्मा 65% अर्थात 9.70 अर्ब रूपियाँ मात्र उठाउन सकेको छ काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लंघन गर्ने 31 जना चालकको सवारी चालक अनुमति पत्र लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न सिफारिश गरिएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 पटकसम्म नियम मिस्ने ती चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो बारम्बार कार्यवाहीमा पर्दा पनि अटेर गरी गल्ती दोहोर्याउने चालकहरूमाथि यो कदम चालिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भएको छ लाइसेन्स निलम्बनमा परेका चालक चालकहरूले 6 महिनासम्म कुनै पनि सवारी साधन चलाउन पाउने छैनन् हामीसँग खबर अझै पनि बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्स्पायर ग्रेटनेस।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: Happy New Year's Day is

0: क्याशब्याक तथा स्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन, फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो नया वर्ष को अवसर में माइडिया का विभिन्न होम अप्लायंस को खरीद में आकर्षक उपहार तथा कैशबैक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर में फ्री इंडक्शन, फ्रंट लोड वॉशिंग मशीन में फ्री 6 केजी एरियल, टॉप लोड में फ्री 2 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, डिश वॉशर में वॉशिंग टैबलेट र माइक्रोवेव ओवन में कुकिंग किट, हरेक खरीद में शोर शॉर्ट किट र बम्पर में माइडिया 519 लीटर रेफ्रिज जितने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतको तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री जोसेफ विजय थलापतिले पदभार ग्रहण लगत्तै 3 लोकप्रिय निर्णयहरू घोषणा गरेका छन्। मुख्यमन्त्रीको शपथ लिएपछि उनले आफ्नो पहिलो चुनावी वाचा पूरा गर्दै राज्यमा 200 युनिटसम्मको बिजुली निशुल्क दिने फाइलमा हस्ताक्षर गरेका हुन्। यसै गरी उनले महिलाहरूको सुरक्षाका लागि विशेष कार्यदल र राज्यमा बढ़दो लागू औषधको समस्या समाधान गर्न प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। थलापतिले आफ्नो शासनकालमा वास्तविक धर्मनिरपेक्षता र सामाजिक न्याय मुख्य प्राथमिकता रहने बताएका छन्। आफू कुनै शाही वंशबाट नआएको उल्लेख गर्दै उनले अब सत्ताको केन्द्र जनता नै हुने पनि बताएका छन्। उता पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको एक भीषण आतंककारी आक्रमणमा 12 प्रहरीको मृत्यु भएको छ। बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरिएको सो आक्रमणमा अन्य 5 प्रहरी घाइते भएका छन्। पछिल्ला वर्षहरूमा बन्नु क्षेत्र सशस्त्र गतिविधिबाट नराम्ररी प्रभावित हुँदै गएको छ। यो घटना यस्तो समयमा भएको छ जब पाकिस्तान र अफगानिस्तान बीचको सीमावर्ती तनाव उत्कर्षमा पुगेको छ। अब खेलकुद। आगामी मंगलबारदेखि शुरू हुने विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले रोहित कुमार पौडेलको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। घरेलु मैदानमा हुने यो सिरिजका लागि क्यानले यसअघिको टोलीमा रहेका बसिर अहमदको स्थानमा बायाँ हाते ब्याट्सम्यान ईशान पाण्डेलाई समेटेको छ। टोलीका अन्य सदस्यहरूले भने निरन्तरता पाएका छन्। त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। लीग टूको तालिकामा हालसम्म 24 खेल खेलेको नेपाल 18 अंकसहित 7 स्थानमा रहेको छ। नेपालले पहिलो खेल मंगलबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। र फिफा विश्वकप 2026 को उद्घाटन समारोह यसपटक 3 आयोजक राष्ट्रहरू अमेरिका, क्यानेडा र मेक्सिकोमा छुट्टा छुट्टै रूपमा हुने भएको छ। फिफाले सार्वजनिक गरेको तालिका अनुसार फुटबल, संगीत र मनोरञ्जनलाई जोड्दै 3 देशमा भव्य सेलिब्रेशन गरिनेछ। मेक्सिकोमा जुन 11 उद्घाटन समारोह हुनेछ भने जुन 12 अमेरिका र क्यानेडामा कार्यक्रमहरू आयोजना गरिनेछ। यी समारोहहरूमा विश्व प्रसिद्ध कलाकारहरू क्याटी नोरा फतेही, माइकल बबल र अनिता लगायतले आफ्नो प्रस्तुति दिने फिफाले जनाएको छ। जुन 11 जुलाई 19 सञ्चालन हुने यस फिफा विश्वकपमा पहिलो पटक विश्वका उत्कृष्ट 48 देशहरूले प्रतिस्पर्धा गर्दैछन्। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाली कंग्रेसको कर्णाली प्रदेश स्तरीय भेला सोमबारदेखि सुर्खेतमा शुरू हुँदै सभापति थापा सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने बलात्कार र बालबालिका
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
5: ओ मेजु नमस्कार है।
6: नमस्कार नमस्कार मेजु नमस्कार।
5: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
6: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
5: खै मेजु म त बिहेमा आउँदिन होला।
6: ल मेजु मेरो बिहेमा किन नआउने नि?
5: किन आउने नि मेजु? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
6: ल्या मेजु त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
6: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याबसँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोभाइडर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
7: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 9860248543।
8: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454। 9861705544।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ।
3: हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
2: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: ओ मेज्यू नमस्कार है
5: नमस्कार नमस्कार मेज्यू नमस्कार
4: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
5: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू म त बिहेमा आउँदिन होला
5: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
4: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
5: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
4: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
5: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843662616 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोक बाट 6 घर तल,
3: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
3: 9861705454।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 64, 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9850509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
9: 98-61-97-65-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
2: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: साथी
1: मान्छेकोलाई छोरा छोरी भन्छ।
2: नानी एन्ड बाबु।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरु खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

मेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सरकारी

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाति पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साठ फेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-2661 र 010-520-542।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105-20-283 र 0105-20-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लाग्छ, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855-50-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-934।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै?
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात चोर्ने, घरिको के हो के यो जानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त? विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोलिबाट संसदको बजेट अधिवेशन शुरू हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध। राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने।
3: सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
2: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित। केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने।
4: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
2: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु। 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस।
5: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
2: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
7: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
3: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने एउटा आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
7: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र बारे जानकारी दिने मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचना बारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 5 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
5: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ राखेको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
7: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
0: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुन सवारी साधनको गल्ती हो त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रु बीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सय बुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सय बुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
7: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललितपुर पृथ्वी राजमार्ग तनहू लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघगर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
1: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
7: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
2: निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
8: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। अझै 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
2: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
10: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारत बीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पुनर्पाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूलाई मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
15: दाङको गोराही दुई निमुरियाका स्थानीयवासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
16: हामीलाई धेरै कमाई भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छ यसमा काम गरेर।
17: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
15: कोराही उपमहानगरपालिका दुई निमुरियामा युवा हरि जीसीले 7 वर्ष अङ्केदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
18: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि बारको इक्जाम दिइसकेपछि यतिकै खाली बस्नुभन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
8: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
15: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जीसीको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जीसी कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
19: 7 कट्ठाबाट शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम मेरो फार्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
15: जिस्तीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम दाङ।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ्दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने
20: तपाईँ आफूले आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेंगी हुन सक्छ भने तपाईँ सतर्क रहनुहुन्छ
2: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ सीआईएन को साझा खबर सुन्दै गर्नुहोला
21: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
24: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
25: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
26: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 287 खण्डमा छौ आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालको
14: सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला

0: नेपालको जडी बुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
1: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ डिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
10: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
10: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
11: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: भो मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97 41 031 429।
9: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोप्राइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
12: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010 590 093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि।
3: त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
5: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
1: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन B12,
0: आयरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लाग्छ, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98512940934।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: हाँ डेढ़
1: सारा डुलेर एक वर्ष पछाड़ी ठ्याक्क जब भगवान को दर्शन करी पीड़ा हुनु अनि त्यस पछाड़ी बाट भगवान परमात्मा परमेश्वरी जगत का नारायण इस देखी पछाड़ी बाट अत्यंत प्रभावकारी ढंग बाट सांब सदा शिवजी को दर्शन भेट का निमित्त अहिले शिवजी को जब सांब सदा शिवजी को मोहनी को जुन संवाद भएको थियो त्यस अवस्थामा शिवजीलाई अत्यन्त प्रकारको कष्ट पर्यो महाराज अनि एक वर्षसम्म शिवजीले सारा सम्पूर्ण भ्रमण गरिन् बडो प्रेमको साथमा अहिले दरबारपट्टिको आनन्दको साथमा सवारी होइ बस्यो यस कारणबाट शिवजी जस्तालाई पनि एक दुई वर्ष लाग्यो भगवानको दर्शन गर्न भने अरू कुकुरी नगरौं भनेर महाराज परीक्षितलाई सुखदेव निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
2: जय बलश्रीमा।

0: शंकु गिड़ी कुटुकई नव भूतो कई।
1: आज परीक्षित श्रीमद भागवत महापुराण को अब शिवजी मोहनी को रूपा भूतुक कई अनुभव आई कीर्तन सुन भो भूतुक कई बुड़ो एक वर्ष समय दौड़ा दौड़ा नाला रखा पसीना त्रिशूल झर्यो नाको मालाइन झर्यो बाको छालाइन झर्यो डम्बरू नि गुड़गुड़ियो बुरु अंत बनाऊला रामरेली डाँडो काट भन्दा भन्दैमा एक वर्ष गयो र एक वर्ष पछाडी ठीक भगवान को सवारी भयो र आज गएर परमात्मा दर्शन गर्दा मैले चिनिन भनेपछि विनती गरे अस्त महाराज यसदेखि पछाडी अब मन्वन्तर व्याख्या बताउँछु। पहिला स्वयम्भू नामगिरीको मनु, दोस्रो स्वारो चिस नामगिरीको मनु, तेस्रो उत्तम नामगिरीको मनु, चारौं तामस, पाँचौं रैवत नामगिरीको मनु, छैटौं चक्षुष नामगिरीको मनु, सातौं विवस्वानका पुत्र वैवस्वत नामगिरीको अहिलेको वर्तमान मनु जसको पालामा भगवानको वामना अवतार छ, आठौं श्रावणी नामगिरीको मनु, नौं दक्ष श्रावणी मनु, दशौं धर्म श्रावणी, एघारौं रुद्र श्रावणी, बाह्रौं देव श्रावणी, तेह्रौं इन्द्र जब यस्ता कारणबाट देव जब, चौधौं इन्द्र श्रावणी नामगिरीको मनु, जम्मा चौधवटा मनुको पालो समाप्ति हुन्छ। कहिले सत्ययुगको आयु 17,28,000 वर्ष, त्रेताको 12,96,000 वर्ष, द्वापरको 8,64,000 वर्ष, कलिको 4,32,000 वर्ष, यो सबैलाई एक ठाउँमा कट्ठा बनाउँदाखेरिमा 4 लाख माने 43 लाख माने 20,000 वर्ष, यो 43,20,000 वर्षको एक चौकडी हुन्छ। यसलाई 71 चौकडी

त्यो दिनमा एक मनुको पालो समाप्ति हुन्छ। एकहत्तरका दरले चौध मनुको पालो पुगिसकेपछि अनि बल्ल ब्रह्माजीको एक दिन हुन्छ महाराज। यही हिसाबले ब्रह्माजीको आयो अहिले 100 वर्ष दस मध्येमा। अहिले ब्रह्माजीको परमायु कति वर्ष भइसक्यो त भनेदेखि अहिले 51 वर्ष प्रवेश गर्नु। सबले मर्नुपर्छ, उस्ता महान पुरूषको पनि मृत्यु हुन्छ भनेदेखि अरूले बच्ने त आशै नगर्नुहोस्। अरे बाहिर देख्ने आँखालाई छेक्यो जानले, बाहिर देख्ने आँखालाई छेक्यो जानले, जान्न जान्न भन्न।

पश्चिमेव कालको वशीभूत संसार छ महाराज, एक दिन मर्नै पर्छ, यसमा कुनै निश्चित नै छ, अन्यथा छैन। हस्त महाराज परीक्षित यसै कारणबाट कालको गन्तीको प्रकरण बताए। अब तपाईँ के सुन्नुहुन्छ भन्दा, अब बलि वामन सम्वादको वर्णनमा भगवानको वामन अवतार सम्बन्धीको वर्णन सातो मन्वन्तरको पाठ्यान सुनाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा है। श्री कृष्ण

सुन भो महाराज परीक्षित, अब बलि नाम गरिये को राजा को वर्णन। तब बलि नाम गरिये को एक राजा थी, ये अति दुख पाए पछि कहाँ गए, गुरु चरण में दुख पाए पछि गुरु का घर में जाने। अब गुरु लौन उपदेश गरी बक्सन पर्यो, गुरु के करने वाला भन्दा खेरि अब ठीक है, अब के करने बाबा, तपाईहरु सारे दुखी हुनुभयो, तर एउटा काम तपाईहरुले गर्नुस् भन्नुभयो। के काम? एउटा अत्यन्त उत्तम काम चाहिँ नभुलिकन गर्नुस् भन्नुभयो। के काम प्रभु भन्दाखेरिमा यज्ञ गरी गर्नुपर्छ, अनि यज्ञको आयोजना भयो। यज्ञ गर्दै गर्दै गर्दै जाँदा त्यो विश्व ब्रह्माण्डलाई जित्न सक्ने यज्ञ गरिए हुनाले यज्ञको नाम विश्वजित भन्ने नाम यज्ञ राखियो। अनि विश्व जितिसकेपछि उहाँलाई चित्त त्यतिले बुझेन, अनि विश्वजितबाट फेरि उहाँले अर्को यज्ञ गर्नुभयो, जसलाई स्वर्गको राजा बन्नका लागि सतकर्तो, सत माने सय, कर्तो माने यज्ञ, सयवटा समय देखिएको आयोजना भयो। यज्ञ गर्दै गर्दै गर्दै गर्दै जाँदा उनान्से सम्पन्न, सयका लागि छोडिएको घोडा, अनि त्यहाँ देख्नु प्रान्तका लागि बडा कष्ट भयो महाराज, त्यो सयका लागि छोडिएको घोडा विश्व ब्रह्माण्ड सारा डुल्न थाल्यो। त्यो घोडा आउँछ, त्यो घोडा मेद गर्यो, एउटा तिलक लगायो, अर्को घोडा छोड्यो, अर्को घोडाको तिलक लगायो, दोस्रो तेस्रो चारौं पाँचौं गर्दै जाँदा उनान्से यज्ञ सम्पन्न भयो, सयका लागि छोडिएको घोडा। अब के गर्ने होला भनेर बडा चिन्ताले आकुल व्याकुल भएर सयको लागि छोडिएको घोडाको प्रयोजन हुँदा त्यो सय पटकको लागि छोडिएको घोडा, अब ती सयुक्ति बडो आपत्ति पर्यो, के गर्ने प्रभु भनेर शरणमा विन्ती गर्न महाराज इन्द्रका शरणमा गए। इन्द्र नाम गरेको राजा अहिले ब्रह्माजीको शरणमा गएर रुनुभयो, ब्रह्माजीले त्यसपछिबाट विष्णु भगवानको शरणमा गएर रुनुभयो, इन्द्रादी देवताका पासमा र आमाका पासमा गएर बस्दा आमाले भन्नुभयो अब यो उपाय केही छैन, एउटै मात्रै प्रकारको काम भन्नुभयो। के एउटै मात्रै प्रकारको काम? सबै कामना छोड्नुहोस् र एउटा कामना पूर्ण गर्नु पर्यो भनेर आज्ञा गरिबक्छु रे। त्यो कामना पूर्ण गर्नका लागि अब भगवान विष्णुको विन्ती गर्नुभयो र भगवान परमात्मा प्रसन्न पार्न त्यति विन्ती गर्न लाग्नुभयो। हरि आउने बेला भो, हरि आउने बेला भो, आउने बेला भो, हरे आउने बेला भो, भक्त जनको रक्षा गर्न।

महाराज परीक्षित का हजुरमा सुखदेव स्वामी ने आज्ञा गरी बोक्सु र सौनक आदि ऋषि प्रणाली अब तपाई के सुन्ने इच्छा गर्नुहुन्छ भनिकन सोद्धाखेरिमा हस्त मेरो परमात्मा दयाको सागर हजुर नै हुनुहुन्छ। यसै कारणबाट माता श्रीले पिताजीसँग विन्ती गर्नुभयो, स्वामी मेरो छोरो इन्द्र साह्रै कठिनमा पर्यो, यसलाई के उद्धार गर्न सकिएला? भन्दा अरू उपाय केही छैन, तिमीले यो इन्द्र महाराज बचाउने हो भने, बलि राजालाई स्वर्गमा आउन नदिने हो भने तिमीले व्रत बसेर छोरो पाउनुपर्छ। पाउँछौ भन्नुभयो त्यो बुढेसकालमा। अब साउ त आउँ कुखलक आउँदैनन् भने र मेरो पनि हुँदो खाँदो हुन्छ भनेदेखि अब के गरिन्छ नि, बल गर्न पर्ला हो कि ल व्रत बस्छ यज्ञ भ यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदा उनान्से यज्ञ सुसम्पन्न र त्यसपछिबाट उता आफ्नो चाहिँ फाल्गुन महिनाको शुक्ल पक्षको प्रतिपदाको दिनबाट आगुम फाल्गुन महिना माने फाल्गुन महिनाको जुन किसिमबाट द्वादशीका दिन रातिसम्म अर्थात त्रयोदशीका दिन बिहान समापन गर्ने, सके 12 जना ब्राह्मणलाई पायसबाट भोजन गराउने, 92 जना ब्राह्मणलाई भोजन गराउने, सबै प्रकारको कामना पूर्ण गर्ने, यो प्रकारको अठोट गरेर बडो आनन्दका साथमा प्रयोजन गराउनु भयो। अति आनन्द संयुक्ति भगवत भक्तिमा चित्त प्रभुको प्रार्थना गर्दै भन्न लाग्नुभयो, बडो आनन्दको साथमा भन्नुहुन्छ, बडो आनन्दको साथमा खेल भयो, प्रयोजन भयो महाराज परीक्षित। यति गरिसकेपछि परमात्मा श्रीहरि जगतका नारायणबाट अत्यन्त प्रभावकारी ढंगबाट आज्ञा गर्न लाग्नुभयो, लौ त मेरो प्रभु हे मेरो दयाको सागर हजुरलाई कोटि प्रणाम छ भनेर विन्ती गर्दै जाँदा अब भगवान प्रभु तिम्रो छोरो भएर मै जन्मन्छु भनेर पेटमा प्रवेश, सबले विन्ती गरे, चाँडो जन्मी बक्सनु पर्यो भनेर बारम्बार विन्ती गर्न लागे, भाइमा झरन हरे।

भगवानको यसरी प्रार्थना भयो। अनि ऋषेश्वर शौनक आदिका उपरमा पौराणिक सूतले नै सारण्य क्षेत्रमा परमात्माको जन्मको यथार्थ लक्षण प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्य महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षित गाजुरमा सुखदेव स्वामीले यस कथाबाट वाचन गर्नुभएको छ। अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि सबै प्रकारको प्रकरण पूरा गर्दै गर्दै ल्याउनु भयो परमात्माले र एउटा काम के गरिबक्छु भनेदेखि चाँडो धरी बक्सुस भगवान भन्दा द्वितीय अदिति महारानीको घरबाट स्वयं नारायणको अहिले प्रादुर्भाव भइबक्स्यो। कुन बेला कस्तो घडीमा कुन पक्षमा भन्ने बारेमा अत्यन्त सुन्दर समयमा जब अब राजा बलिको घोडा आइपुगेको छ भाद्र महिनाको शुक्ल पक्ष द्वादशी तिथि अभिजित नाम गरेको मुहूर्तमा भगवान परमात्मा वामनको प्रादुर्भाव भइबक्स्यो। जय बलो वामन अवतार भगवानको आकाशबाट फूल गुच्छा लाओ अभिरीको वृष्टि भगवान वामनलाई सबले एक एक सामग्रीबाट स्वागत गर्नुपर्छ भन्ने मानेमा स्वागत गर्न लागे।